0: दक्षिण पूर्वी एसियाका प्रत्येक 10 मध्ये 8 जनामा उच्च रक्तचापको समस्या रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। रक्तचाप विरुद्धको दिवस मनाउन लागिएका बेला संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयले 15,90,00,000 मानिसले यो क्षेत्रमा उच्च रक्तचाप भएको थाहै नपाएका पनि जनाएको छ। रक्तचाप नियमित जाँच गरौँ भन्ने नारासहित यो वर्षको दिवस मनाउन लागिएको छ। उच्च रक्तचापलाई आनीबानी र खानपान नियन्त्रण गर्न सकेमा रोक्न सकिने मानिन्छ। संगठनले रक्तचाप नियन्त्रणमा दक्षिण एसियाले राम्रो प्रगति गरेको पनि उल्लेख गरेको छ। स्वस्थकर खानपान, शारीरिक व्यायाम, सुर्ती र मदिरापानबाट टाढा रहन सके जोखिम घट्ने पनि संगठनले स्मरण गराएको छ। आगामी 4 वर्षभित्र यो क्षेत्रका 6 करोड मानिसको रक्तचाप नियन्त्रण हुने गरी काम गर्न सरकारहरूले प्रतिबद्धता जनाएका छन्। तर नियन्त्रणका लागि चाहिने यन्त्र अभाव जस्ता समस्या रहेका छन्। हाल यो क्षेत्रका 6 देशले मात्रै मानिसको रक्तचाप अवस्थाबारे नियमित विवरण दिन सक्दछन्। रक्तचापलाई अहिले पनि विश्वको साइलेन्ट किलर नसर्ने रोग मानिन्छ। मध्य प्रदेशमा एचआईभी एड्स संक्रमितको स्थिति भयावह बन्दै गएको छ।
1: मध्य प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका 8 जिल्ला मध्ये पर्सामा सबैभन्दा बढी 1,504 जना संक्रमित छन्। हाल प्रदेशभर 4,680 जना एचआईभी संक्रमित एन्टी रेट्रोभाइरल थेरापी एआरटी उपचारमा छन्। प्रदेश अन्तर्गत धनुषामा 886, सर्लाहीमा 558, सिराहामा 757, रौतहटमा 422, महोत्तरीमा 371, बारामा 288 र सप्तरीमा 194 जना एचआईभी एड्सका बिरामी छन्। आर्थिक वर्ष 2076-77 मध्य प्रदेशमा 14,000 जनाको एचआईभी परीक्षण गरिएकोमा यो संख्या बढ़ेर आर्थिक वर्ष 2081-82 76,792 पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। चालू आर्थिक वर्षमा 16 जना गर्भवती महिला र 18 वर्ष मुनिका 175 बालबालिकामा पनि एचआईभी संक्रमण रहेको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य अधिकारीहरूले खुला सीमा, वैदेशिक रोजगारी, लागू औषध प्रयोग र असुरक्षित यौन सम्पर्क संक्रमण फैलिनुका मुख्य कारण रहेको बताए। मध्य प्रदेशमा हाल 11 एआरटी केन्द्र सञ्चालनमा छन् भने परीक्षण, परामर्श र उपचार सेवा 8 जिल्लामा उपलब्ध रहेको जनाइएको छ।
0: म्याग्दीको रघुगंगा गाउँपालिकाका शिक्षकहरूलाई मगर खाम भाषा सम्बन्धी तालिम प्रदान गरिएको छ। मगर समुदायको बाहुल्य तराईका बस्तीमा 15 विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषामा पठन पाठन गरिँदैछ। बेनीमा 7 दिनसम्म सञ्चालन भएको तालिममा मगर भाषा विज्ञ कर्णबहादुर बुढा मगरले प्रशिक्षण दिनुभएको थियो। रघुगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा 1 को मगर खाम भाषा किताब तयार पारेको नेपाल पुन मगर समाज रघुगङ्गाका अध्यक्ष टिका पूर्जा पुनले बताउनुभयो। कार्यक्रममा पुन मगर समाज युकेका सल्लाहकार योग कुमार फगामीले मगर भाषाको अस्तित्व जोगाउनका लागि नयाँ पुस्तालाई भाषाको ज्ञान दिन तालिम गर्नु परेको बताउनुभयो। अब खबर फटाफट।
2: आसन्न मनसुनमा 51,800 घरधुरीका 2,26,000 भन्दा बढी प्रभावित हुन सक्ने सरकारी निकायको आकलन। बाढी पहिरो र डुबानका जोखिमयुक्त जिल्लामा पूर्व तयारी तीव्र पारिएको दावी। सुन्धाराको केन्द्रीय कारागारबाट 25 वर्षकी महिला कैदी फरार। शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा सजाय पाएकी नुवाकोटकी सपना तामाङ पर्खाल नाघेर भागेपछि खोजी हुँदै। काभ्रेको पनौतीमा महिला समूहले थालेको क्लिन पनौती अभियान 7 वर्ष पूरा। पनौती नगर क्षेत्रको रोशी र पुण्यवती खोलामा चल्दै आएको सफाई अभियानको 376 हप्तामा त्रिवेणीघाट र पुण्यवती खोला क्षेत्रमा सरसफाई। मुगलिन पोखरा सड़कमा पर्ने दमौली नजिक मादीमा बन्दै गरेको आर्क पुलको काम 5 भागमध्ये 1 भाग बाँकी। ठेक्काको म्याद असार 19 सकिँदै।
0: बेलायतका राजाले रोयल विन्सर हर्सोमा घोडाबाट लडेर मृत्यु भएका सैनिकका परिवारसँग सम्पर्कमा रहने बकिङम राजदरबारले जनाएको छ। थप जानकारी लिसा हार्टलबाट।
3: The soldier was part of the King's troop, Royal Horse Artillery, and fell at around 7 p.m. on Friday after leaving the arena following a display. Despite being given immediate medical treatment, the soldier sustained serious injuries and died at the scene. A Buckingham Palace spokesperson said the King, who was in attendance at the show, was greatly shocked and saddened by the news and would be in touch with the family to share his personal condolences. The force said it was treating the death as unexplained but non-suspicious. The Royal Windsor Horse Show is continuing as planned with the omission of the King's Troop Royal Horse Artillery display.
0: र हुम्ला सदरमुकाम सिमकोट सहित 2 गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ। हेल्दुङ वितरण केन्द्रमा समस्या देखिएपछि विद्युत सेवा बन्द भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
4: यो बीएफबीएस गोर्खा रेडियो

0: DFBS Gorkha Radio.
1: Sanya Samudai Ma.
2: Milayan Bhari.
1: On air.
2: App Ma.
1: Ani Smart Speaker Ma Banhos.
3: Play BFBS.
2: You. DFBS Gorkha Radio.
1: Gorkha Radio.
4: राष्ट्रिय स्वतन्त्र पार्टीले आज मुलुकभर ओडा अधिवेशन गर्दैछ। गत वैशाख 20 गते अघि तदर्थ समिति गठन भएका करिब 1500 ओडाको अधिवेशन आज गर्न लागेको हो। संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार करिब 3000 ओडामा तदर्थ समिति बनेकामा तीमध्ये 50% अधिवेशन चुनाव अघि र पछि गरेर सकिएकोले अधिवेशन हुन नसकेका बाँकी ओडाको अधिवेशन आज हुन लागेको हो। दुई चरणमा ओडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको रासोपाले जेठ 3 अघि तदर्थ समिति बन्ने ओडाहरूको हकमा भने जेठ 16 गते ओडा अधिवेशन गर्ने मिति तोकेको छ। पालिका अधिवेशन पनि दुई चरणमा जेठ 9 र 17 गते तोकिएको छ। रासोपाले जेठ 23 र 24 गते जिल्ला अधिवेशन गर्ने भएको छ। प्रदेश अधिवेशन जेठ 26 शुरू गरेर असार 1 गते सक्ने कार्यतालिका बनाएको छ। प्रथम केन्द्रीय महाधिवेशन असार 7 9 गतेसम्म चितवनमा गर्ने निर्णय भएको छ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र निर्माण व्यवसायीबीच सड़क निर्माणमा बिटुमिन अभावबारे मतभेद देखिएको छ। स्थलगत अनुगमनका लागि बुटोल गोरुसिङ्गे सड़क क्षेत्रमा पुगेका मन्त्री लम्सालले काम गर्न बिटुमिन अभाव नरहेको बताउँदा व्यवसायीले अस्वीकार गरेका छन्। जवाफमा मन्त्री लम्सालले समस्या भए मन्त्रालय आउनु भन्नुभएको छ।
5: रूपन्देही सेक्सनमा अराउन्ड 8 किलोमिटर्सको बिटुमिनस कामको टार्गेट राखेका थियौँ र बिटुमिनको अभावले गर्दा त्यो पनि गर्न सकिएको छैन।
6: बिटुमिनको अभाव त छैन होला।
5: छ सर, हामीले एकदम बल्कमा ल्याउनुपर्छ, बल्कमा मेटेरियल पाइरहेको छैन। हाम्रो छैन सर, ड्रममा पाइरहेको छ सर, हामीले ड्रममा पाइरहेको छ। जस्तो हजुरको बल्कमा हामीले डेली नै हजुरको अब 100 to 150 टन खपत हुन्छ।
6: कन्ट्राक्टरले यही कुरा भन्नुभएको थियो, पछि मार्केटमा बुझ्दा फेरि कति चाहियो त्यति झारिदिन्छु 137 रुपियाँमा भनेर दुई तिनवटा सब।
5: त्यो छैन सर, हामीले बल्कमा चाहिँ हाम्रो उसमा चाहिँ
6: हो भने
5: हजुर
6: मन्त्रालय आउनु होइन, अनि त्यसपछि सहजीकरण गरिदिन्छ
5: मन्त्रालयले।
6: बिटुमिनको कमी चाहिँ एकदिन पनि एक टुक्रा पनि कमी हुँदैन
5: है।
4: पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटोल रूपन्देहीदेखि गुरुसिङ्गे कपिल वस्तुसम्मको 50 किलोमिटर खण्डमा 4-6 लेन सड़क बनाई 3 वर्षभित्र काम सम्पन्न गर्ने ठेक्का छ। निर्माण शुरू भएको 1 वर्ष भइसकेको छ। चीनको साङ्की कम्पनी र नेपालको आशिष कन्स्ट्रक्सनले 13.55 करोड़मा ठेक्का लिएको सड़कमा 30 पुल 149 कालभट र 6 अण्डरपास बनाउने भनिएको छ। दक्षिण पूर्वी एसियाका प्रत्येक 10 मध्ये 8 जनामा उच्च रक्तचापको समस्या रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
7: रक्तचाप विरुद्धको दिवस मनाउन लागि एका बेला संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयले 15.90 करोड मानिसले यो क्षेत्रमा उच्च रक्तचाप भएको थाहै नपाएका पनि जनाएको छ। रक्तचाप नियमित जाँच गरौँ भन्ने नारासहित यो वर्षको दिवस मनाउन लागि छ। उच्च रक्तचापलाई आनी बानी र खानपान नियन्त्रण गर्न सकेमा रोक्न सकिने मानिन्छ। संगठनले रक्तचाप नियन्त्रणमा दक्षिण एसियाले राम्रो प्रगति गरेको पनि उल्लेख गरेको छ। स्वस्थकर खानपान, शारीरिक व्यायाम, सुर्ती र मदिरापानबाट टाढा रहन सके जोखिम घट्ने पनि संगठनले स्मरण गराएको छ। आगामी 4 वर्षभित्र यो क्षेत्रका 6 करोड मानिसको रक्तचाप नियन्त्रण हुने गरी काम गर्न सरकारहरूले प्रतिबद्धता जनाएका छन्। तर नियन्त्रणका लागि चाहिने यन्त्र अभाव जस्ता समस्या रहेका छन्। हाल यो क्षेत्रका 6 देशले मात्रै मानिसको रक्तचाप अवस्थाबारे नियमित विवरण दिन सक्दछन्। रक्तचापलाई अहिले पनि विश्वको साइलेन्ट किलर नसर्ने रोग मानिन्छ।
4: मकवानपुरको मनहरी गाउँपालिकाले कृषि समूहलाई जेनेरेटर सहयोग गरेको छ। विद्युत अवरुद्ध भएका बेला दूध चिस्यान केन्द्रका लागि जेनेरेटर दिइएको हो। पालिकाले नमूना कृषक बहुमुखी सहकारी संस्था लिमिटेडलाई 7.5 लाख रुपियाँ बराबरको 30 केभीए क्षमताको जेनेरेटर सहयोग गरेको छ। गाउँपालिका अध्यक्ष रञ्जन काला खेतीले सहकारीका अध्यक्ष लाल बहादुर थापालाई जेनेरेटर हस्तान्तरण गर्नुभयो। किसानबाट दूध बिक्रीका आधारमा संकलित रकम पूर्ण किसानकै हितमा खर्च गर्ने नीति अनुसार सहयोग गरिएको उहाँको भनाइ छ। गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको 63 औं प्रतिवेदनले पुष्टि गरेको छ। अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल एकिन हुन नसकेको महालेखा परीक्षकको कार्यालयको 63 औं प्रतिवेदनको सारांशमा लेखिएको छ। संस्थानको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत र कार्यालयगत अभिलेख तयार गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ। संस्थानमा रहेका जग्गा मध्ये महोत्तरीमा 122 बिघा, बारामा 27 बिघा, पर्सामा 7 बिघा तथा काठमाडौँमा 14 रोपनी, ललितपुरमा 12 रोपनी र भक्तपुरमा 2 रोपनी जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: एमाले पार्टीका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको 33 स्मृति दिवसमा आज देशका विभिन्न भागमा स्मृति सभासहित विविध कार्यक्रम गर्दैछ। मदन नगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटार स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना हुँदैछ। अन्य स्थानमा मदन आश्रितका योगदानको चर्चा विचार गोष्ठी वृक्षारोपण रक्तदान स्वास्थ्य शिविर अस्पतालका बिरामी र फलफूल वितरण गर्ने कार्यक्रम छ। जननेता भण्डारी र नेता आश्रितको 2050 जेठ 3 गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको हो। नेता भण्डारीलाई एमाले जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मान्दै आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आज मुलुकभर ओडा अधिवेशन गर्दछ। गत वैशाख 20 गति अघि तदर्थ समिति गठन भएका करिब 1500 ओडाको अधिवेशन आज गर्न लागेको हो। संगठन विभाग शंकर श्रेष्ठका अनुसार करिब 3000 ओडामा तदर्थ समिति बनेकामा ती मध्ये 50% अधिवेशन चुनाव अघि र पछि गरेर सकिएकोले अधिवेशन हुन नसकेका बाँकी ओडाको अधिवेशन आज हुन लागेको हो। दुई चरणमा ओडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको रासोपाले जेठ 3 अघि तदर्थ समिति बन्ने ओडाहरूको हकमा पनि जेठ 16 गते ओडा अधिवेशन गर्ने मिति तोकेको छ। पालिका अधिवेशन पनि दुई चरणमा जेठ 9 र 17 गते तोकिएको छ। रासोपाले जेठ 23 र 24 गते जिल्ला अधिवेशन गर्ने भएको छ। प्रदेश अधिवेशन जेठ 26 शुरू गरेर असार 1 गते सक्ने कार्यतालिका बनाएको छ। प्रथम केन्द्रीय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा गर्ने निर्णय भएको छ। उपत्यकामा एकै दिन 2029 सवारी चालक कार्यवाहीमा परेका छन्। चालकलाई कार्यवाही गर्दा 4,17,000 जरिवाना उठेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार यो अवधिमा जाँड रक्सी खाएर चलाउने 59, नियम विपरीत राइड सेयरिङ गरेका 119, ट्राफिक संकेत उल्लंघन गर्ने 132, तीव्र गतिमा हाँक्ने 208 चालक कार्यवाहीमा परेका छन्। त्यस्तै लेन अनुशासन मिच्ने 57, निषेधित क्षेत्रमा हर्न बजाउने 94, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 94, एकतर्फी सड़क मा सवारी चलाउने 126 सहित अरू नियम मिच्ने 1,139 जना कार्यवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र निर्माण व्यवसायी बीच सड़क निर्माणमा बिटुमिन अभावबारे मतभेद देखिएको छ। स्थलगत अनुगमनका लागि बुटोल गोरुसिंगे सड़क क्षेत्रमा पुगेका मन्त्री लम्सालले काम गर्न बिटुमिन अभाव नरहेको बताउँदा व्यवसायीले अस्वीकार गरेका छन्। जवाफमा मन्त्री लम्सालले समस्या भए मन्त्रालय आउन भन्नुभएको छ।
4: र हाम्रो रूपन्देही सेक्सनमा अराउन्ड 8 किलोमिटर्सको बिटुमिनस कामको टार्गेट राखेका थियौँ र बिटुमिनको अभावले गर्दा त्यो पनि गर्न सकिएको छैन।
5: बिटुमिनको अभाव त छैन होला।
4: छ सर, हामीले एकदम बल्कमा ल्याउनुपर्छ, बल्कमा मेटेरियल पाइरहेको छैन, हाम्रो छैन छैन सर। ड्रममा पाइरहेको छ सर, हामीले ड्रममा पाइरहेको छ। जस्तो हजुरको बल्कमा हामीले डेली नै हजुरको अब 100-150 टन खपत हुन्छ।
5: कन्ट्राक्टरले यही कुरा भन्नुभएको थियो, पछि मार्केटमा बुझ्दा फेरि कति चाहियो त्यति झारिदिन्छु 137 रुपियाँमा भनेर दुई तिनवटा सब।
4: त्यो छैन सर, हाम्रो बल्कमा चाहिँ हाम्रो उसमा चाहिँ
5: हो भने
4: हजुर
5: मन्त्रालय आउनु होइन, अनि त्यसपछि सहजीकरण गरिदिन्छ मन्त्रालयले। बिटुमिनको कमी चाहिँ एक दिन पनि एक टुक्रा पनि कमी हुँदैन
4: है।
5: अब यो
4: बानाबाजीको
3: पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटोल रूपन्देहीदेखि गोरुसिङे कपिलवस्तुसम्मको 50 किलोमिटर खण्डमा 4-6 लेन सड़क बनाई 3 वर्षभित्र काम सम्पन्न गर्ने ठेक्का छ। निर्माण शुरू भएको 1 वर्ष भइसकेको छ। चीनको साङसी कम्पनी र नेपालको आशिष कन्स्ट्रक्सनले 13,55,00,000,000 ठेक्का लिएको सड़कमा 30 पुल 149 कालभट र 6 अण्डरपास बनाउने भनिएको छ। म्याग्दीको रघुगंगा गाउँपालिकाका शिक्षकहरूलाई मगर खाम भाषा सम्बन्धी तालिम प्रदान गरिएको छ।
6: मगर समुदायको बाहुल्य तराईका बस्तीमा 15 विद्यालयमा
2: यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत मगरखाम भाषामा पठन पाठन गरिँदैछ। बेनीमा 7 दिनसम्म सञ्चालन भएको तालिममा मगर भाषा विज्ञ कर्णबहादुर बुढा मगरले प्रशिक्षण दिनुभएको थियो। रघुगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा एकको मगरखाम भाषा किताब तयार पारेको नेपाल पुन मगर समाज रघुगङ्गाका अध्यक्ष टिका पूर्जा पुनले बताउनुभयो। कार्यक्रममा पुन मगर समाज युकेका सल्लाहकार योग कुमार फगामीले मगर भाषाको अस्तित्व जगाउनका लागि नयाँ पुस्तालाई भाषाको ज्ञान दिन तालिम गर्नु परेको बताउनुभयो।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरी
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली समुदायमा प्रचलनमा रहेको मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको छ। आगामी असार एक गतेसम्म मलमास अथवा अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। मलमास अर्थात अधिक मासमा नित्यकर्म पूजा पाठ जप ध्यान गरिन्छ। नित्य बसिरहेकोहरूको व्रत गर्ने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद एवं समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। पहिलेदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरूआत गर्न नहुने नियम रहेको पनि उहाँले बताउनुभयो। मलमासको समयमा महादान, मांगलिक कार्य अथवा विवाह, व्रतबन्ध, गृह निर्माण, गृह प्रवेश जस्ता कर्म गर्न नहुने तथा गर्भाधान गर्न नहुने विश्वास छ। आज काठमाडौँको मत्स्य नारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ। मौसम पूर्वानुमान महाशाखाले आज कोशी र मधेस प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना देखिएको जनाएको छ। पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले आज दिउँसो कोशी प्रदेश सहित बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भागमा सामान्यदेखि पूर्ण बदली रहने र बाँकी भागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ। कोशी प्रदेशका हिमाली तथा पहाड़ी भागका केही ठाउँ तथा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भागका केही ठाउँमा मेघ गर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। एमाले पार्टीका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराम आश्रितको 33 स्मृति दिवसमा आज देशका विभिन्न भागमा स्मृति सभासहित विविध कार्यक्रम गर्दैछ। मदन नगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटार स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना गरिएको छ। अन्य स्थानमा मदन आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ। जननेता भण्डारी र नेता आश्रितको 2050 जेठ 3 गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको हो। नेता भण्डारीलाई एमाले जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मान्दै आएको छ। काठमाडौँ उपत्यकामा एकै दिन 2029 सवारी चालक कारवाहीमा परेका छन्। चालकलाई कारवाही गर्दा 4,17,000 जरिमाना उठेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार यो अवधिमा जाँड रक्सी खाएर चलाउने 59 नियम विपरीत राइड सेयरिङ गरेका 119 ट्राफिक संकेत उल्लंघन गर्ने 132 तीव्र गतिमा हाक्ने 208 चालक कारवाहीमा परेका छन्। त्यस्तै लेन अनुशासन मेच्ने 57, निषेधित क्षेत्रमा हर्न बजाउने 94, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 94, एकतर्फी सड़कमा सवारी चलाउने 126 सहित अरू नियम मेच्ने 1,139 जना कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ। म्याग्दीको रघुगंगा गाउँपालिकाका शिक्षकहरूलाई मगर खाम भाषा सम्बन्धी तालिम प्रदान गरिएको छ।
4: मगर समुदायको बाहुल्य तराईका बस्तीमा 15 विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषामा पठन पाठन गरिँदैछ। बेनीमा 7 दिनसम्म सञ्चालन भएको तालिममा मगर भाषा विज्ञ कर्णबहादुर बुढा मगरले प्रशिक्षण दिनुभएको थियो। रघुगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा 1 मगर खाम भाषा किताब तयार पारेको नेपाल पुन मगर समाज रघुगङ्गाका अध्यक्ष टिका पूर्जा पुनले बताउनुभयो। कार्यक्रममा पुन मगर समाज युकेका सल्लाहकार योग कुमार फगामीले मगर भाषाको अस्तित्व जोगाउनका लागि नयाँ पुस्तालाई भाषाको ज्ञान दिन तालिम गर्नु परेको बताउनुभयो।
3: प्रतिनिधि सभा संसदीय समिति बैठकमा कानून बनाउने जिम्मा विज्ञलाई दिन सांसदले आग्रह गरेका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा स्वतन्त्र सांसद महावीर पुलले विषयगत विज्ञले चाहिने कुरा समेट्न सक्ने तर्क गर्नुभयो।
5: ऐनहरू यताउता बनाउँदाखेरि यो विज्ञ चाहिँ यो स्वास्थ्य क्षेत्रको विज्ञ चाहिँ राख्नुपर्छ। ऐन बनाउने काममा मैले चाहिँ एकदमै पहिलेदेखि नै भनिरहेको छु, ऐन बनाउने काममा कानून पढेकोलाई नलगाउनु। कानुन पढेकोले केमा राख्ने हो भने उसलाई भाषा मिलाउन राख्ने हो। अब ऐन पढेको छ, अब के अरे यहाँ कानुन बनाउनु पर्नेछ, विज्ञान प्रविधिको कानुन बनाउनु पर्नेछ होइन, अनि स्वास्थ्यको कानुन बनाउनु छ। उसलाई विज्ञान प्रविधि भनेको के हो त्यो दिमागमा छँदै छैन। उसले त सरकारी तौरको हिसाबले त्यो उसले पढेको कानुनको हिसाबले सोच्छ।
3: प्रधानमन्त्री सर कियर स्टार्मरले अर्को हप्ता रक्षा बजेटमा 18 अर्बको वृद्धि गर्ने रिपोर्ट छापिएका छन्। सेनालाई भविष्यमा युद्ध लड्न सक्ने बनाउन रकम वृद्धि गर्न लागेको द टाइम्सले जनाएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेलले रक्षा खर्च वृद्धिका लागि हालै प्रधानमन्त्रीलाई पत्र लेख्नु भएको थियो। पूर्व चीफ अफ द जनरल स्टाफ जनरल लर्ड डानागले जति बढाए पनि रक्षा क्षेत्रमा
0: अपुग्रे बनाउनु भएको छ।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी अहिले विभाजनको संघारमा पुगेको दावी गर्नुभएको छ. कर्णाली प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता खड्काले आफू अझै पनि पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्नुभयो. प्रतिनिधि सभा संसदीय समिति बैठकमा कानून बनाउने जिम्मा विज्ञलाई दिन सांसदले आग्रह गरेका छन्. शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा स्वतन्त्र सांसद महावीर पुलले विषयगत विज्ञले चाहिने कुरा समेट्न सक्ने तर्क गर्नुभयो.
4: ऐनहरू यताउता बनाउँदाखेरि यो विज्ञ चाहिँ यो स्वास्थ्य क्षेत्रको विज्ञ चाहिँ राख्नुपर्छ. ऐन बनाउने काममा मैले चाहिँ एकदमै पहिलेदेखि नै भनिरहेको छु, ऐन बनाउने काममा कानून पढेकोलाई नलगाउँ. कानून पढेकोले केमा राख्ने हो भने उसलाई भाषा मिलाउन राख्ने हो. अब ऐन पढेको छ, अब के अरे यहाँ कानून बनाउनु पर्नेछ, विज्ञान प्रविधिको कानून बनाउनु पर्नेछ होइन, अनि स्वास्थ्यको कानून बनाउनु छ. उसलाई विज्ञान प्रविधि भनेको के हो त्यो दिमागमा छँदै छैन. उसले त सरकारी तवरको हिसाबले त्यो उसले पढेको कानूनको हिसाबले सोच्छ.
3: स्वास्थ्य बिमा सुधारका लागि चुहावटका विषयमा ध्यान दिन सकिने उहाँको सुझाव छ.
4: त्यसकारणले यो चलखेल र चुहावट कहाँ हुन्छ भन्ने कुरा पनि एकदमै यसको चाहिँ अध्ययन अनुसन्धान चाहिँ गर्नै पर्छ. त्यसले कमसेकम चलखेल र चुहावट कहाँ हुन्छ भन्ने कुरालाई पहिचान गरेर त्यसलाई रोक्न सकियो भने पनि त्यो पैसा चाहिँ धेरै बच्छ होला जस्तो लाग्छ. जस्तो औषधिको कुराहरू आयो, उहाँहरूले चाहिँ सस्तोमा दिने भन्नुहुन्छ, अब यहाँ सरकारले चाहिँ फेरि सस्तोमा औषधि किन्दैन.
3: मध्य प्रदेशमा एचआईभी एड्स संक्रमितको स्थिति भयावह बन्दै गएको छ.
5: मध्य प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका 8 जिल्ला मध्ये पर्सामा सबैभन्दा बढ़ी 1504 जना संक्रमित छन्. हाल प्रदेशभर 4680 जना एचआईभी संक्रमित एन्टी रेट्रोभाइरल थेरापी एआरटी उपचारमा छन्. प्रदेश अन्तर्गत धनुषामा 886, सर्लाहीमा 558, सिराहामा 757, रौतहटमा 422, महोत्तरीमा 371, बारामा 288 र सप्तरीमा 194 जना एचआईभी एड्सका बिरामी छन्. आर्थिक वर्ष 2076-77 मध्य प्रदेशमा 14,000 जनाको एचआईभी परीक्षण गरिएकोमा यो संख्या बढ़ेर आर्थिक वर्ष 2081-82 सम्ममा 76,792 पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ. चालू आर्थिक वर्षमा 16 गर्भवती महिला र 18 वर्ष मुनिका 175 बालबालिकामा पनि एचआईभी संक्रमण रहेको तथ्याङ्कले देखाएको छ. स्वास्थ्य अधिकारीहरूले खुला सीमा, वैदेशिक रोजगारी, लागू औषध प्रयोग र असुरक्षित यौन सम्पर्क संक्रमण फैलिनुका मुख्य कारण रहेको बताए. मध्य प्रदेशमा हाल 11 एआरटी केन्द्र संचालनमा छन् भने परीक्षण, परामर्श र उपचार सेवा 8 जिल्लामा उपलब्ध रहेको जनाइएको छ.
3: मेग्दीको रघुगंगा गाउँपालिकाका शिक्षकहरूलाई मगर खाम भाषा सम्बन्धी तालिम प्रदान गरिएको छ.
6: मगर समुदायको बाहुल्य तराईका बस्तीमा 15 विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषामा पठन पाठन गरिँदैछ. बेनीमा 7 दिनसम्म सञ्चालन भएको तालिममा मगर भाषा विज्ञ कर्णबहादुर बुढा मगरले प्रशिक्षण दिनुभएको थियो. रघुगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा एकको मगर खाम भाषा किताब तयार पारेको नेपाल पुन मगर समाज रघुगङ्गाका अध्यक्ष टिका पूर्जा पुनले बताउनु भयो. कार्यक्रममा पुन मगर समाज युकेका सल्लाहकार योग कुमार फगामीले मगर भाषाको अस्तित्व जगाउनका लागि नयाँ पुस्तालाई भाषाको ज्ञान दिन तालिम गर्नु परेको बताउनुभयो.
3: प्रधानमन्त्री सर्कियर स्टार्मरले अर्को हप्ता रक्षा बजेटमा 18 अर्बको वृद्धि गर्ने रिपोर्ट छापिएका छन्. सेनालाई भविष्यका युद्ध लड्न सक्ने बनाउन रकम वृद्धि गर्न लागि द टाइम्सले जनाएको छ. राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन फावरले रक्षा खर्च वृद्धिका लागि हालै प्रधानमन्त्रीलाई पत्र लेख्नु भएको थियो. पूर्व चीफ अफ द जनरल स्टाफ जनरल लर्ड डानार्टले भनिए जति बढ़ाए पनि रक्षा क्षेत्रमा अपुग हुने बताउनुभयो.
2: £18 billion extra is very welcome. It's not the £28 billion that the service chiefs have made quite widely known that they believe is what is required. It's also not the increase to 3% of GDP that Keir Starmer talked about at the Munich Security Conference back in January.
3: यो BFBS कुलकर्ण रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: चन्द्रागिरी नगरपालिका तीन थानकोटमा महोत्तरीका समी अहमद र जाकिर मन्सुरी बीचको घरायसी विवादले सालो मन्सुरीको ज्यान गएको छ. पिनाजो समीले सालो मन्सुरीलाई गैराती घरायसी विषयमा विवाद बढेपछि चक्कु प्रहार गर्दा मन्सुरीको मृत्यु भएको प्रहरीले जनाएको छ. जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार समीलाई अहिले नियन्त्रणमा लिएको छ. मन्सुरीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ. प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको उत्पादन याक चीज सहितको तस्विर सार्वजनिक गरेपछि अहिले व्यापक चर्चा भइरहेको छ. प्रधानमन्त्री शाहले से चीज डीडीसीको चीज भन्दै फेसबुक मार्फत तस्विर सार्वजनिक गर्नुभएको हो. यसबाट याक चीजको बजार प्रवर्धन हुने अपेक्षा गरिएको छ. स्वदेशी उत्पादन प्रवर्धनमा ठूलो मद्दत पुग्ने धेरैको बुझाइ पनि छ. डीडीसीले उच्च पहाड़ी क्षेत्रमा पालिने चौरीको दूधबाट याक चीज उत्पादन गर्छ. वर्षमा झन्डै 36,000 किलो याक चीज उत्पादन गर्दै आएको डीडीसीले जनाएको छ. डीडीसीका मुलुकभरका 14 चीज उत्पादन केन्द्रबाट चीज उत्पादन हुने गरेकोमा 8 केन्द्रबाट याक चीज उत्पादन हुने गरेको डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतमले जानकारी दिनुभयो. भारतले चीनी निर्यात सम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी गएको वैशाख 30 निर्यातमा प्रतिबन्ध लगाए पनि 8 महिनालाई पुग्ने चीनी मौजदात रहेको सरकारको दावी छ. सरकारले अहिले उद्योगबाट उत्पादित मौजदातमा रहेको परिमाण र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साल ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग झन्नै 8 महिनाको माग धान्ने अवस्था भएको बताएको छ. संघका अनुसार अहिले झन्नै 1,08,000 मेट्रिक टन चिनी उद्योगमै मौजदात रहेको छ. त्यस्तै बजारमा झन्नै 20,000 मेट्रिक टन चिनी मौजदात छ. बजारमा भाव बढ्न नदिन मन्त्रालयले अनुगमन पनि निरन्तर गरिरहेको बताएको छ. कृषि मन्त्रालयले उन्नत जातका उखु मार्फत उत्पादनको क्षमता वृद्धि नव प्रवर्धन आधुनिक प्रविधिको प्रयोगका लागि किसानलाई सहजीकरण गर्ने तयारी पनि गरेको छ. सरकारले दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने योजना बनाएको पनि स्पष्ट पारेको छ. सशस्त्र प्रहरीले सिराको नवराजपुर 5 देवनगर सीमा इलाकाबाट 19,47,000 बराबरको सामान र ट्रक सहित 2 नियन्त्रणमा लिएको छ. सोही ठाउँका राजेश यादव र आनन्द यादवलाई 7 गणसिराहाबाट खटेको टोलीले नियन्त्रणमा लिएको हो. नियन्त्रणमा लिएका दुवै अहिले प्रहरीको नियन्त्रणमा छन्. बरामद सामान भन्सारमा बुझाइएको छ. सिक्स गोर्खा राइफलका भूपू सैनिकहरूले पोखराको ब्रिटिश क्याम्पमा भव्य रूपमा 209 स्थापना दिवस मनाएका छन्. पोखराबाट कृष्ण दबाडीको रिपोर्ट.
4: ब्रिटिस गोर्खा सैनिकको ऐतिहासिक र प्रतिष्ठित रेजिमेन्ट 6 गोर्खा राइफल 6 जीआरका भूपू सैनिकहरूले पोखरामा भव्य रूपमा स्थापना दिवस मनाएका छन्. सन् 1817 स्थापना भएको 6 जीआरको स्थापनाको 209 जन्मदिन पोखराको ब्रिटिस क्याम्पमा मनाइएको हो. गोर्खा संग्रहालय अगाडि रहेको 6 जीआरको स्मारक अगाडि मौन धारण गरी कार्यक्रम शुरू भएको थियो. ब्रिटिस क्याम्पको हलमा केक काट्ने तथा आपसमा शुभकामना आदान प्रदान र सांस्कृतिक कार्यक्रम गरिएको थियो. कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका भूपू गोर्खा सैनिकका परिवारहरूले 6 जीआरसँग सम्बन्धित पुराना सम्झना आदान प्रदान गर्नुका साथै गोर्खा सैनिकहरूको योगदानको चर्चा गर्नुभयो. कार्यक्रममा 6 जीआर रेजिमेन्टल एसोसिएसनका अध्यक्ष पूर्णबहादुर गुरुङ,
5: आज हामीले हाम्रो पल्टनको इतिहासको 209 वर्षमा पहिलो पटक भनौँ अगाडि पुराना सदस्यहरूको सम्झनामा सेरेमनी सकायौँ. त्यही केक कटिङ सेरेमनी गर्दाखेरि पल्टनको आफ्नो नै चलन हुन्छ. कसैले बर्थडे मान्छन्, कसैले रेजिङ डे भनेर मान्छन्, कसैले एनिभर्सरी भनेर मान्छन्. हामीले पहिला पहिलाको चलन चाहिँ हामीले एनिभर्सरी मान्ने गर्दथ्यौँ. तर यसो विचार गर्दा मान्छे पनि जन्मेपछि बर्थडे मान्दै मान्दै मान्दै गएर आखिरको अन्त हुन्छ जीवन. त्यही हिसाबले हामीले पनि बर्थडेबाट सुरु गरौँ न त, एउटा इतिहासको कन्टिन्युटी पनि हुन्छ भन्ने विचारले यो सुरु गरिएको हो। अब जबसम्म सिक्स इयर क्याप ब्याज लगाएका सदस्यहरू यो धरतीमा रहन्छ त्यो बेलासम्म हामीले यो गर्न सक्छौँ।
3: विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कंगोको पूर्वी इटुरी प्रान्तमा भइरहेको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेको बीबीसीले जनाएको छ। खबर यति नै, नमस्कार।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सरकारले सुझावलाई गम्भीर रूपमा नलिए सदन र सड़क दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ। आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वहाँले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक अभ्यास विपरीत भएको टिप्पणी गर्नुभएको हो। अध्यादेश ल्याउने ट्रेड युनियन खारेज गर्ने जस्ता कदमले सरकारप्रति समर्थनभन्दा विरोध गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ। दाहालले झनै दुई तिहाई नजिकको सरकारले संविधान संशोधन जस्तो संवेदनशील विषयमा पारदर्शिता कायम गर्न नसकेको आरोप लगाउनु भएको छ। सदनलाई छल्दै अध्यादेश ल्याइनु लोकतन्त्रमाथिको अपमान भएको उहाँको भनाइ छ। सशस्त्र प्रहरीले सिराहाको नवराजपुर पाँच देवनगर सीमा इलाकाबाट 19,47,000 बराबरको सामान र ट्रक सहित दुईजनालाई नियन्त्रणमा लिएको छ। सोही ठाउँका राजेश यादव र आनन्द यादवलाई सात नम्बर गण सिराहाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका दुवै अहिले प्रहरीको नियन्त्रणमा छन्। बरामद सामान भन्सारमा बुझाइएको छ। काठमाडौँ उपत्यकामा एकै दिन 2,029 सवारी चालक कारवाहीमा परेका छन्। चालकलाई कारवाही गर्दा 4,17,000 जरिवाना उठेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार यो अवधिमा जाँड रक्सी खाएर चलाउने 59, नियम विपरीत राइड सेयरिङ गरेका 119, ट्राफिक संकेत उल्लंघन गर्ने 132, तीव्र गतिमा हाँक्ने 208 चालक कारवाहीमा परेका छन्। त्यस्तै लेन अनुशासन मिच्ने 57, निषेधित क्षेत्रमा हर्न बजाउने 94, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 94, एकतर्फी सड़कमा सवारी चलाउने 126 सहित अरू नियम मिच्ने 1,139 जना कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ। गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको 63 प्रतिवेदनले पुष्टि गरेको छ। अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल एकिन हुन नसकेको महालेखा परीक्षकको कार्यालयको 63 प्रतिवेदनको सारांशमा लेखिएको छ। संस्थानको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत र कार्यालयगत अभिलेख तयार गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ। संस्थानमा रहेको जग्गा मध्ये महोत्तरीमा 122 बिघा, बारामा 27 बिघा, पर्सामा 7 बिघा तथा काठमाडौँमा 14 रोपनी, ललितपुरमा 12 रोपनी र भक्तपुरमा 2 रोपनी जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ। संस्थानले विभिन्न 68 जिल्ला अन्तर्गत पहाड़मा 5,61,990 रोपनी र तराईमा 66,320 बिघा जग्गाको गुठीको नाममा रहेको प्रतिवेदनमा उल्लेख छ। दक्षिण पूर्वी एसियाका प्रत्येक 10 मध्ये 8 जनामा उच्च रक्तचापको समस्या रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
4: रक्तचाप विरुद्धको दिवस मनाउन लागि एका बेला संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयले 15,90,00,000 मानिसले यो क्षेत्रमा उच्च रक्तचाप भएको थाहै नपाएका पनि जनाएको छ। रक्तचाप नियमित जाँच गरौँ भन्ने नारासहित यो वर्षको दिवस मनाउन लागि उच्च रक्तचापलाई आनी बानी र खानपान नियन्त्रण गर्न सकेमा रोक्न सकिने मानिन्छ। संगठनले रक्तचाप नियन्त्रणमा दक्षिण एसियाले राम्रो प्रगति गरेको पनि उल्लेख गरेको छ। स्वस्थकर खानपान, शारीरिक व्यायाम, सुर्ती र मदिरापानबाट टाढा रहन सके जोखिम घट्ने पनि संगठनले स्मरण गराएको छ। आगामी 4 वर्षभित्र यो क्षेत्रका 6 करोड़ मानिसको रक्तचाप नियन्त्रण हुने गरी काम गर्न सरकारहरूले प्रतिबद्धता जनाएका छन्। तर नियन्त्रणका लागि चाहिने यन्त्र अभाव जस्ता समस्या रहेका छन्। हाल यो क्षेत्रका 6 देशले मात्रै मानिसको रक्तचाप अवस्थाबारे नियमित विवरण दिन सक्दछन्। रक्तचापलाई अहिले पनि विश्वको साइलेन्ट किलर नसर्ने रोग मानिन्छ।
3: विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेको बीबीसीले जनाएको छ। डब्ल्यूएचओले करिब 246 संक्रमित र 80 जनाको मृत्यु भएको रिपोर्ट गरिएको यो प्रकोपले महामारी स्तरको आपतकालीन मापदण्ड भने पूरा नगरेको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस अर्धानोम ग्रेबेयसले हाल संक्रमित व्यक्तिको वास्तविक संख्या र यो प्रकोपको भौगोलिक विस्तारबारे ठूलो अनिश्चितता रहेको चेतावनी दिनुभएको छ। इबोलाको यो वर्तमान प्रजाति बुन्डी बुग्यो भाइरसका कारण भएको र यस निम्ति हालसम्म कुनै पनि स्वीकृत औषधि वा खोप उपलब्ध नभएको डब्ल्युएचओले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिए लगत्तै ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र भएको घोषणा गरेको छ। चीन भ्रमणपछिको आफ्नो पछिल्लो अन्तर्वार्तामा ट्रम्पले ताइवानलाई स्वतन्त्रताको घोषणा नगर्न र यस्तो कदमले क्षेत्रीय तनाव निम्त्याउन सक्ने चेतावनी दिनुभएको थियो। खबर यति नै, नमस्कार।
1: यो BFBS Gorkha Radio.

0: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीहरूप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ। आज काठमाडौँको बल्खुमा आयोजित मदन आश्रित स्मृति सभामा भण्डारीले एमाले आत्मसुधार, एकता र जनता संघको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ़न आवश्यक रहेको बताउनु भएको हो। एमालेमा एकता सिद्धान्त र व्यवहार बीच देखिने असन्तुलनका कारण प्रश्नहरू उठ्ने गरेको भन्दै भण्डारीले त्यसलाई अन्त्य गर्न जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्दै अघि बढ़नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सरकारले सुझावलाई गम्भीर रूपमा नलिए सदन र सड़क दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ। आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक अभ्यास विपरीत भएको टिप्पणी गर्नुभएको हो। अध्यादेश ल्याउने, ट्रेड युनियन खारेज गर्ने जस्ता कदमले सरकारप्रति समर्थनभन्दा विरोध गर्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ। दाहालले झनै दुई तिहाई नजिकको सरकारले संविधान संशोधन जस्तो संवेदनशील विषयमा पारदर्शिता कायम गर्न नसकेको आरोप लगाउनुभयो। सदनलाई छल्दै अध्यादेश ल्याइनु लोकतन्त्रमाथिको अपमान भएको उहाँको भनाइ छ। भारतले चीन निर्यात सम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी गएको वैशाख 30 देखि निर्यातमा प्रतिबन्ध लगाए पनि 8 महिनालाई पुग्ने चीनी मौजदात रहेको सरकारको दावी छ। सरकारले अहिले उद्योगबाट उत्पादित मौजदातमा रहेको परिमाण र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साल ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग झन्नै 8 महिनाको माग धान्ने अवस्था भएको बताएको छ। संघका अनुसार अहिले झन्नै 1,08,000 मेट्रिक टन चीनी उद्योगमै मौजदात रहेको छ। त्यस्तै बजारमा झन्नै 20,000 मेट्रिक टन चीनी मौजदात छ। बजारमा भाव बढ्न नदिन मन्त्रालयले अनुगमन निरन्तर गरिरहेको बताएको छ। कृषि मन्त्रालयले उन्नत जातका उखु मार्फत उत्पादनको दक्षता वृद्धि, नव प्रवर्तन, आधुनिक प्रविधिको प्रयोगका लागि किसानलाई सहजीकरण गर्ने गरी तयारी पनि थालेको छ। सरकारले दीर्घकालीन रूपमा चीनीमा आत्मनिर्भर हुन उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने योजना बनाएको पनि स्पष्ट पारेको छ। मुस्ताङको लोमान्थाङ 4-1 भट्टीबाट 590 कार्टुन चाइनिज इलेक्ट्रिक चुरोट भेपसहित 3 जना पक्राउ परेका छन्। कोरोना नाका हुँदै काठमाडौँतर्फ आउँदै गर्दा धादिङको धुनीबेसी 1 का सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेको सिका फुन्चु दोर्जे तामाङ र पासाङ शेर्पा पक्राउ परेका हुन्। भेपसहित 259 कार्टुन विभिन्न कम्पनीका जुत्ता, 8 बोरा मोजा, 15 बोरा कपड़ा समेत बरामद गरिएको छ। सप्तरीको राजविराज नगरपालिका 15 निर्माणाधीन शीत भण्डार 5 वर्षदेखि अलपत्र छ। 3,000 मेट्रिक टन क्षमताको निर्माणाधीन शीत भण्डारको फलाममा खिया लागेर बिग्रने अवस्थामा पुगेको छ। ठेकेदार कम्पनीले काम अधुरो छोडेको 5 वर्ष बितिसकेको छ। तत्कालीन मध्य सरकारले 8 जिल्लामा शीत भण्डार बनाउने योजना अनुसार राजविराज नगरपालिका 15 नगरपालिकाले 1 बिघा जग्गा उपलब्ध गराएपछि शीत भण्डारको काम शुरू भएको थियो। आर्थिक वर्ष 2074-75 शर्मा आशिष जेबी प्रालीले 25,44,43,000 ठेक्का लिए। 2075 साल पुस 19 गते सम्झौता भएको योजनाको 60% संघ, 20% प्रदेश र 20% जिल्लाको सहकारी संघको समन्वयमा सहकारी संस्थाले बेहोर्ने सहमति भएको थियो। 2077 जेठ 18 गतेसम्म निर्माण सक्ने भनिएको थियो। 60% रकम मध्ये संघले 6,36,00,000 मात्र निकासा दिएको, प्रदेश सरकारले पनि आफ्नो भागको 20% रकम मध्ये 1,04,00,000 मात्र भुक्तानी दिएको, स्थानीय सहकारी संस्थाबाट 20% रकम बेहोर्ने सम्झौता भए पनि अधिकांश रकम आउन बाँकी रहेकोले शीत भण्डारको काम अधुरै रहेको निर्माण कम्पनीका प्रतिनिधि घनश्याम शाहले जानकारी दिनुभयो। रकम अभावका कारण काम सम्पन्न हुन नसकेको राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिए लगत्तै ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र भएको घोषणा गरेको छ। चीन भ्रमणपछिको आफ्नो पछिल्लो अन्तर्वार्तामा ट्रम्पले ताइवानलाई स्वतन्त्रताको घोषणा नगर्न र यस्तो कदमले क्षेत्रीय तनाव निम्त्याउन सक्ने चेतावनी दिनुभएको थियो। तर ताइवानी विदेश मन्त्रालयले कुनै औपचारिक घोषणा आवश्यक नभए पनि ताइवान स्वतन्त्र लोकतान्त्रिक राष्ट्र भएको दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यम जनाएका छन्। चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा भन्दै पुरानै अडान दोहोर्याएको छ। खबर यति नै।
1: नमस्कार। यो BFBS कुल घर रेडियो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: आफ्नै रेकर्ड तोड्दै एभरेस्ट म्यान भनेर चिनिने कामी रीता शेर्पाले 32 पटक सगरमाथा आरोहण गर्नुभएको छ. प्रसिद्ध पर्वतारोही कामी रीता शेर्पाले 32 पटक सगरमाथाको शिखरमा पुगेर आफ्नै कीर्तिमान तोड्नु भएको छ. सोलुखुम्बुको थामे गाउँका 56 वर्षीय शेर्पा आज बिहान 10:12 जाँदा सगरमाथाको चुचुरोमा पुग्नु भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो. शेर्पा पहिलो पटक सन् 1994 सगरमाथा पुग्नु भयो. 32 पटक सफल आरोहणपछि कामी रीता र उहाँको टोली अहिले आधार शिविरतर्फ ओर्लिँदै गरेको 7 समिट ट्रेक्सले जनाएको छ. शेर्पाले सन् 2023 र 24 एकै याममा 2 पटक सगरमाथा आरोहण गर्नुभएको थियो. यसैबीच माउन्टेन क्वीन उपनामले परिचित लाग्पा शेर्पा पनि बिहान 9:30 सगरमाथाको शिखरमा पुग्नु भएको छ. 11 पटक सगरमाथा आरोहण गरेकी शेर्पाको नाममा महिला आरोही मध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान रहेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो. सन् 1973 सुङ्खुवा सभाको मकालो 2 जन्मिएकी लाग्पा शेर्पाले नेपालको पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण अध्याय थप्नु भएको गौतमको भनाइ छ. पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीहरूप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ. आज काठमाडौँको बल्खुमा आयोजित मदन आश्रित स्मृति सभामा भण्डारीले एमाले आत्मसुधार, एकता र जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ़न आवश्यक रहेको बताउनु भएको हो. एमालेमा इदाकदा सिद्धान्त र व्यवहारबीच देखिने असन्तुलनका कारण प्रश्नहरू उठ्ने गरेको उल्लेख गर्दै भण्डारीले त्यसलाई अन्त्य गर्न जनमुखी कार्यशैली, आत्म अनुशासन र सेवाभावलाई व्यवहारमा उतार्दै अघि बढ्नुपर्ने बताउनुभयो. पोखरामा संचालित रात्रिकालीन व्यवसायमा विकृति र असुरक्षा बढ़ेको भन्दै पर्यटनसँग सम्बद्ध संघ संस्थाहरूले सरकारको ध्यान आकर्षण गराएका छन्. 24 घण्टा व्यवसाय सञ्चालन गर्ने खुकुलो नीतिका कारण पर्यटकीय बजार मर्यादित बन्नुको साटो सामाजिक विकृति मौलाएको भन्दै पर्यटन व्यवसायीहरूले राति 2 व्यवसाय बन्द गर्न र अनुगमनमा कड़ाई गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मालाई ज्ञापन पत्र बुझाएका छन्.
4: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश प्रभाव हुने हुँदा पर्यटकीय क्षेत्रमा यस्ता नकारात्मक गतिविधिहरू अव्यवहारिक रहेको हुँदा राति 2 सम्पूर्ण रात्रिकालीन व्यवसाय पूर्ण रूपमा सञ्चालन गर्न नदिन हुन पोखरामा रहेका हामी सम्पूर्ण पर्यटन तथा उद्योगिक व्यवसायहरू, नागरिक समाज तथा सरकारहरू विनम्र अनुरोध गर्दछौँ.
3: सरकारले 2080 चैत 4 पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै लेक साइड क्षेत्रलाई 24 खुल्ला राख्ने निर्णय गरेको थियो. भारतले चिनी निर्यात सम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी गएको वैशाख 30 निर्यातमा प्रतिबन्ध लगाएपछि 8 पुग्ने चिनी मौजदात रहेको सरकारको दावी छ. सरकारले अहिले उद्योगबाट उत्पादित मौजदातमा रहेको परिमाण र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग झन्नै 8 माग धान्ने अवस्था भएको बताएको छ. संघका अनुसार अहिले झन्नै 1,08,000 मेट्रिक टन चिनी उद्योगमै मौजदात रहेको छ. त्यस्तै बजारमा झन्नै 20,000 मेट्रिक टन चिनी मौजदात छ. बजारमा भाव बढ्न नदिन मन्त्रालयले अनुगमन निरन्तर गरिरहेको बताएको छ. कृषि मन्त्रालयले उन्नत जातका उखु मार्फत उत्पादनको दक्षता वृद्धि, नव प्रवर्धन, आधुनिक प्रविधिको प्रयोगका लागि किसानलाई सहजीकरण गर्ने गरी तयारी पनि थालेको छ. सरकारले दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भर हुन उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने योजना बनाएको पनि स्पष्ट पारेको छ. मुस्ताङको लोबान्थाङ गाउँपालिका 4 एक्ले भट्टीबाट 590 कार्टुन चाइनिज इलेक्ट्रिक चुरोट भेपसहित 3 पक्राउ परेका छन्। कोरोला नाका हुँदै काठमाडौँतर्फ आउँदै गर्दा धादिङको धुनीबेसी 1 सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोसीका फुन्चु दोर्जे तामाङ र पासाङ शेर्पा पक्राउ परेका हुन्। भेपसहित 259 कार्टुन विभिन्न कम्पनीका जुत्ता, 8 मोजा, 15 कपड़ा समेत बरामद गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिए लगत्तै ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्रको घोषणा गरेको छ. चीन भ्रमणपछिको आफ्नो पछिल्लो अन्तर्वार्तामा ट्रम्पले ताइवानलाई स्वतन्त्रताको घोषणा नगर्न यस्तो कदमले क्षेत्रीय तनाव निम्त्याउन सक्ने चेतावनी दिनुभएको थियो। तर ताइवानी विदेश मन्त्रालयले कुनै औपचारिक घोषणा आवश्यक नभए पनि ताइवान स्वतन्त्र लोकतान्त्रिक राष्ट्र भएको दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

0: नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले संविधान संशोधनका लागि पूर्व प्रधान न्यायाधीश वा असंवैधानिक विज्ञको नेतृत्वमा राष्ट्रिय आयोग गठन गर्नुपर्ने बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा नेता केसी
1: संविधान भनेका कुनै पार्टीका इच्छा र पार्टीको अभिमतलाई मात्र प्रतिनिधित्व गर्नु हुँदैन। 10 वर्षको हाम्रा भएका व्यवहारमा देखिएका त्रुटि कमजोरी आवश्यक परिवर्तनहरू समेतलाई केन्द्रबिन्दु गरेर राष्ट्रिय रूपबाट बहस चलाउनु पर्ने आवश्यकता छ। एउटा कुनै पूर्व प्रधान न्यायाधीशको अथवा त्यत्तिकै राष्ट्रले चिनेको संविधानविद विज्ञको संयोजकतामा एउटा राष्ट्रिय संविधान सुधार सुझाव आयोग गठन होस्। त्यो सुझाव सुधार आयोगले राष्ट्रिय संवाद भन्छ नि, नेसनल डायलग टु अल साइड्स, पोलिटिकल पार्टी मात्रै होइन बियन्ड पोलिटिकल पार्टिज पनि तिनीहरूसँग संवाद गरेर एउटा सर्वपक्षीय सम्मेलनद्वारा र राजनीतिक दलहरूको संसदभित्रको विचारलाई संयोजन गरेर चाहिँ संविधान संशोधनको बाटोमा जानुपर्छ। त्यो संविधान संशोधनलाई संशोधनको निम्ति संशोधन गरे भन्ने दृष्टिकोणले मात्रै गर्दाखेरि त्यो समस्या फेरि 1.5 वर्ष 2 वर्ष 3 वर्षभित्र अर्को द्वन्द्वको स्थिति ननिम्तियोस्।
0: नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले देशी विदेशी शक्तिहरूले एमाले र केपी शर्मा अध्यक्ष केपी शर्मा ओली विरूद्ध षड्यन्त्र गरिरहेको दावी गर्नुभएको छ। मदन आश्रित स्मृति सभाका अवसरमा बल्खुको मदन नगरमा आयोजित कार्यक्रममा नेता थापा
2: अध्यादेश तपाईँ हेर्नुहोस्, मन्त्री परिषदले गरेका निर्णयहरू हेर्नुहोस्, हाम्रो अध्यक्षको गिरफ्तारीलाई हेर्नुहोस्, उहाँमाथि लगाइएका मुद्दाहरूको प्रकृतिलाई हेर्नुहोस्। यी सबै के हुन् यी घटनाहरू? यी सबै घटनाहरू दास ढुङ्गा घटनाकै निरन्तरता हुन्, त्यसैको एउटा श्रृङ्खलाको रूपमा हामीले बुझ्नुपर्छ। त्यसैले आज नेकपा एमालेको पछाडिको सम्मुख एउटा गम्भीर कार्यभारहरू उपस्थित भएको छ। यी सबै घटनाक्रमहरूले दास ढुङ्गादेखि यहाँसम्मका घटनाक्रमहरूले हामीलाई के सङ्केत गरेको छ भने, नेकपा एमालेको रक्षाको निम्ति देशी विदेशी शक्तिहरूले जसरी नेकपा एमालेलाई सखाप पार्ने, समाप्त पार्ने जो अभियान सञ्चालन गरेका छन्, नेकपा एमाले र त्यसको नेतृत्वलाई चाहिँ त्यसको रक्षा गर्ने एउटा गम्भीर ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ।
0: नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष रिकोलस पाण्डेले निर्माण क्षेत्र गम्भीर संकटमा परेको बताउनु भएको छ। सरकारले कानून अनुसार पाउनुपर्ने मूल्य समायोजन सुविधा नदिएको, भुक्तानी रोकिएको र निर्माण व्यवसायमाथि मानसिक दबाव बढ़ाएको कारण निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको अध्यक्ष पाण्डेले बताउनुभयो।
3: काम गर्यो भने घाटा मात्रै होइन घर खेतै जाने, र काम गर्नलाई अहिले धेरै साथीहरू त भुक्तानी पनि नपाएर काम गर्न सक्ने स्थिति पनि नरहेको, र काम गरेन भने चाहिँ फेरि हाम्रो आयोजनाको इन्जिनियरहरू प्रमुखहरूले चाहिँ तैँले यो काम गरेनस् भने तराईको कालो त्यो तराई थुत्दिन्छु भनेर एकदमै मानसिक ह्यारेसमेन्ट पनि भइरहेको स्थितिमा साथीहरूले चाहिँ जिल्लाबाट हाम्रो 32,000 निर्माण व्यवसायहरू छन्, त्यो साथीहरू चाहिँ एकदमै मेन्टल हरासमेन्ट भएर अब हामी देश छाड्छौँ, बरु हामी भारततिर गएर बस्छौँ, सुरक्षित महसुस हुन्छ बरु भन्ने जस्तो स्थिति भएको कारणले गर्दा हामीले सबैसँग धेरै छलफल गरेपछि पनि हाम्रो व्यवस्था हामीले अल्टिमेटम दिएर पनि व्यवस्था भएपछि हामी जिल्ला स्तरबाट नै अब हामी काम गर्न सक्दैनौँ।
0: मध्य प्रदेशमा एचआईभी एड्स संक्रमणको स्थिति भयावह बन्दै गएको छ। मध्य प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका 8 जिल्ला मध्ये पर्सामा सबैभन्दा बढ़ी 1,504 जना संक्रमित छन्। हाल प्रदेशभर 4,680 जना एचआईभी संक्रमित एन्टी रेट्रोभाइरल थेरापी एआरटी उपचारमा छन्। प्रदेश अन्तर्गत धनुषामा 886, सर्लाहीमा 558, सिराहामा 757, रौतहटमा 422, महोत्तरीमा 371, बारामा 288 र सप्तरीमा 194 जना एचआईभी एड्सका बिरामी छन्। आर्थिक वर्ष 2076-77 मध्य प्रदेशमा 14,000 जनाको एचआईभी परीक्षण गरिएकोमा यो संख्या बढ़ेर आर्थिक वर्ष 2081-82 सम्ममा 76,792 पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। चालू आर्थिक वर्षमा 16 जना गर्भवती महिला र 18 वर्ष मुनिका 175 बालबालिकामा पनि एचआईभी संक्रमण रहेको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य अधिकारीहरूले खुला सीमा, वैदेशिक रोजगारी, लागू औषध प्रयोग र असुरक्षित यौन सम्पर्क संक्रमण फैलिनुका मुख्य कारण रहेको बताएका छन्। मध्य प्रदेशमा हाल 11 एआरटी केन्द्र संचालनमा छन् भने परीक्षण, परामर्श र उपचार सेवा 8 जिल्लामा उपलब्ध रहेको जनाइएको छ।
4: बुटोलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले सरकार विरूद्ध प्रदर्शन गरेका छन्।
5: BFB.

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
2: बिलाइन भरी
1: ऑन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS।
2: यो BFBS गोरखा रेडियो हो।
1: गोरखा रेडियो हो।
4: नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले संविधान संशोधनका लागि पूर्व प्रधान न्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा राष्ट्रिय आयोग गठन गर्नुपर्ने बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा नेता केसी
5: संविधान भनेका कुनै पार्टीका इच्छा र पार्टीको अभिमतलाई मात्र प्रतिनिधित्व गर्नु हुँदैन। 10 वर्षको हाम्रा भएका व्यवहारमा देखेका त्रुटि कमजोरी आवश्यक परिवर्तनहरू समेतलाई केन्द्रबिन्दु गरेर राष्ट्रिय रूपबाट बहस चलाउनु पर्ने आवश्यकता छ। एउटा कुनै पूर्व प्रधान न्यायाधीशको अथवा त्यत्तिकै राष्ट्रले चिनेको संविधानविद विज्ञको संयोजकतामा एउटा राष्ट्रिय संविधान सुधार सुझाव आयोग गठन होस्। त्यो सुझाव सुधार आयोगले राष्ट्रिय संवाद भन्छ नि, नेसनल डायलग टु अल साइड्स, पोलिटिकल पार्टी मात्रै होइन बियन्ड पोलिटिकल पार्टिज पनि तिनीहरूसँग संवाद गरेर एउटा सर्वपक्षीय सम्मेलनद्वारा र राजनीतिक दलहरूको संसदभित्रको विचारलाई संयोजन गरेर चाहिँ संविधान संशोधनको बाटोमा जानुपर्छ। यो संविधान संशोधनलाई संशोधनको निम्ति संशोधन गरे भन्ने दृष्टिकोणले मात्रै गर्दाखेरि त्यो समस्या फेरि 1.5 वर्ष 2 वर्ष 3 वर्षभित्र अर्को द्वन्द्वको स्थिति नियोस्।
4: भुटोलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले सरकार विरूद्ध प्रदर्शन गरेका छन्। सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्था बिना बस्तीमा डोजर चलाएको भन्दै नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीको आयोजनामा प्रदर्शन भएको हो। भुटोलमा आज भएको प्रदर्शनमा 22 भन्दा बढी जिल्लाबाट सहभागिता थियो। आयोजकले 30,000 भन्दा बढी भूमिहीन तथा अव्यवस्थित बसोबासी सहभागी भएको दावी गरेको छ। संघर्ष समितिले भोलि बुटोलमा राष्ट्रिय सम्मेलन आयोजना गरी आगामी आन्दोलनका कार्यक्रम तय गर्ने जनाएको छ। आन्दोलनमा नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, नेकपा, माओवादी सहित रूपन्देहीका 12 राजनीतिक दलले समर्थन जनाएका छन्। पोखरामा संचालित रात्रिकालीन व्यवसायमा विकृति र असुरक्षा बढ़ेको भन्दै पर्यटनसँग सम्बन्ध संघ संस्थाहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। 24 घण्टा व्यवसाय सञ्चालन गर्ने खुकुलो नीतिका कारण पर्यटकीय बजार मर्यादित बन्नुको साटो सामाजिक विकृति मौलाएको भन्दै पर्यटन व्यवसायहरूले राति 2 बजेपछि व्यवसाय बन्द गर्न र अनुगमनमा कड़ाई गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मालाई ज्ञापन पत्र बुझाएका छन्।
6: पर्यटकीय राजधानी पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश प्रभाव हुने हुँदा पर्यटकीय क्षेत्रमा यस्ता नकारात्मक गतिविधिहरू अव्यवहारिक रहेको हुँदा राति 2 बजेपछि सम्पूर्ण रात्रिकालीन व्यवसाय पूर्ण रूपमा सञ्चालन गर्न नदिन हुन पोखरामा रहेका हामी सम्पूर्ण पर्यटन तथा उद्योगिक व्यवसायहरू, नागरिक समाज तथा सरकारहरू विनम्र अनुरोध गर्दछौँ।
4: सरकारले 2080 चैत 4 गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै लेकसाइड क्षेत्रलाई 24 घण्टा खुला राख्ने निर्णय गरेको थियो। आफ्नै रेकर्ड तोड्दै एभरेस्ट म्यान भनेर चिनिने कामी रीता शेर्पाले 32 पटक सगरमाथा आरोहण गर्नुभएको छ।
7: प्रसिद्ध पर्वतारोही कामी रीता शेर्पाले 32 पटक सगरमाथाको शिखरमा पुगेर आफ्नै कीर्तिमान तोड्नु भएको छ। सोलुखुम्बुको थामे गाउँका 56 वर्षीय शेर्पा आज बिहान 10:12 जाँदा सगरमाथाको चुचुरोमा पुग्नु भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। शेर्पा पहिलो पटक सन् 1994 सगरमाथा पुग्नु भएको थियो। 32 पटक सफल आरोहणपछि कामी रीता र उहाँको टोली अहिले आधार शिविरतर्फ ओर्लिँदै गरेको सेबिन समिट ट्रेक्सले जनाएको छ। शेर्पाले सन् 2023 र 2024 एकै याममा 2 पटक सगरमाथा आरोहण गर्नुभएको थियो। यसैबीच माउन्टेन क्वीन उपनामले परिचित लाग्पा शेर्पा पनि बिहान 9:30 सगरमाथाको शिखरमा पुग्नु भएको छ। 11 पटक सगरमाथा आरोहण गरेकी शेर्पाको नाममा महिला आरोही मध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान रहेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सन् 1973 संखुवा सभाको मकालो 2 जन्मिएकी लाग्पा शेर्पाले नेपालको पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण अध्याय थप्नु भएको गौतमको भनाइ छ।
4: बकिङहम प्यालेसले घोडाबाट खसेर ज्यान गुमाएका एक सैनिकका परिवारसँग राजा चार्ल्सले सम्पर्क गर्ने जनाएको छ। थप विवरण लिसा हार्टलबाट।
3: The soldier was part of the King's Troop Royal Horse Artillery and fell at around 7 p.m. on Friday after leaving the arena following a display. Despite being given immediate medical treatment, the soldier sustained serious injuries and died at the scene. A Buckingham Palace spokesperson said the King, who was in attendance at the show, was greatly shocked and saddened by the news and would be in touch with the family to share his personal condolences. The force said it was treating the death as unexplained but non-suspicious. The Royal Windsor Horse Show is continuing as planned with the omission of the King's Troop Royal Horse Artillery display.

0: गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
2: बिलाइन भरी
1: ऑन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले बीएफबीएस
2: यो बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
4: चितवनको इच्छा कामना गाउँपालिका एक कुलबाङमा जंगली च्याउ खाँदा दुई बाल बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङको मृत्यु भएको हो। वैशाख 29 गते एउटै परिवारका 5 जनाले च्याउ खाँदा बिरामी परेका थिए। उनीहरूलाई भरतपुर अस्पतालमा भर्ना गरिएकोमा 13 वर्षीय मनिता चेपाङको अवस्था गम्भीर छ। च्याउ विज्ञ डाक्टर मित्र पाठकका अनुसार नेपालमा पत्ता लागेका झण्डै 1300 प्रजातिका च्याउ मध्ये 100 प्रजाति विषालु छन्। हरूले नचिनेको जंगली च्याउ नखान र विषाक्त हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री वीरेन्द्र शाहमाथि संसदलाई जानी जानी उपेक्षा गरेको आरोप लगाउनु भएको छ। प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा महामन्त्री पौडेल
5: अहिले भइरहेका कुराहरू प्रधानमन्त्रीले नजानेर होइन, उहाँको अपरिपक्वताले होइन, नियतवश भइरहेका छन्। उहाँले जानी जानी संसदको उपेक्षा गर्नुभएको छ, त्यसैले संसदीय व्यवस्थाभित्र यो ढङ्गबाट संसदको उपेक्षा गर्न मिल्छ? प्रधानमन्त्रीलाई संविधानले उत्तरदायी बनाएको छैन त उत्तरदायित्व निर्वाह नगर्न मिल्छ? त्यसमा कयौं प्रश्नहरू उठ्ने स्थिति बनाउन मिल्छ? त्यसैले यो नजानेर होइन, जानी जानी भइरहेको छ। हुँदा हुँदा सर्वमान्य सिद्धान्त के हो भने 6 जनाको समितिमा 3 जनाले बहुमत पुग्ने स्थिति बनाउनु भएको छ। संसारमा यस्तो कहीँ पनि हुँदैन।
4: नेकपा एमालेका नेता प्रदीप ग्यावलीले मुलुक निर्वासित अधिनायकवादतर्फ अघि बढ़ने जोखिममा रहेको टिप्पणी गर्नुभएको छ। मदन आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता ग्यावलीले वर्तमान राजनैतिक अवस्थाले लोकतान्त्रिक प्रणालीका आधारभूत मूल्य र संस्थामाथि प्रश्न उठाएको दावी गर्नुभयो।
6: अब राष्ट्रिय राजनीति अलिकति अप्ठ्यारो मोडमा पुग्दै गरेको हामी देखिरहेका छौँ। नयाँ सरकार बनेको 50 दिन हुन हुन लागेको छ, तर दिन कस्तो हुन्छ भन्ने कुरा बिहानको बदलीले देखाइसकेको अवस्था छ। ट्रेड युनियन खारेज गर्ने प्रयत्न, सोभियहरू खारेज गर्ने प्रयत्न, अध्यादेशबाट शासन चलाउने दुष्प्रयास, सुकुम्बासीहरूमाथि डोजर आतंक, श्रमजीवी वर्गहरूलाई दिइएका सामाजिक सुरक्षाका कुराहरूलाई क्रमशः कटौती गर्दै जाने प्रयास र निर्वाचित संस्थाहरू संसद, राष्ट्रपति, न्यायालय जस्ता संस्थाहरूको अवमूल्यन मार्फत मोटामोटी दृश्य कस्तो देखिन्छ भने एउटा निर्वाचित अधिनायकतिर मुलुक अगाडि बढ्न खोजेको जस्तो देखिन्छ।
4: सशस्त्र प्रहरी बलका 2 महिला कर्मचारी सगरमाथाको सफल आरोहण गरेका छन्। सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सहायक हवलदार अनिता कार्कीले आज बिहान विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको हो। कार्कीले बिहान 10:20 र शेर्पाले 11:55 सगरमाथाको चुचुरोमा पुगेर ऐतिहासिक सफलता हासिल गर्नुभएको हो। सशस्त्र प्रहरी बल नेपालका अनुसार उहाँहरू संगठनबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला हुन्। पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गर्नुभएका दुवैजनाले मनाङमा रहेको चुलु फारिस्ट हिमाल र लोबुचे हिमाल पनि आरोहण गर्नुभएको छ। चालू आर्थिक वर्षको 10 महिनामा 45 अर्ब भन्दा बढ़ी वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म 728 वटा परियोजना मार्फत 45 अर्ब 32 करोड 16 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको हो। सबैभन्दा धेरै कृषिमूलक 16 वटा परियोजनामा 22 अर्ब रूपियाँ भन्दा बढ़ी, पर्यटन क्षेत्रका 189मा करिब 12 अर्ब 54 करोड़ रूपियाँ र सेवामूलक 55 क्षेत्रमा 4 अर्ब भन्दा बढ़ी लगानी प्रतिबद्धता आएको छ। त्यस्तै उत्पादनमूलक 42 वटा परियोजना मार्फत 2 अर्ब 70 करोड़, पूर्वाधारमा 1 अर्ब 65 करोड़ रूपियाँ लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा कम खनिज क्षेत्रमा 2 वटा परियोजनामा 11 करोड़ 50 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। वैशाखमा मात्रै 113 वटा परियोजना मार्फत 3 अर्ब 52 करोड़ 30 लाख रूपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ। जलवायु परिवर्तनको प्रभावका कारण अस्ट्रेलियामा आवास संकट गम्भीर बन्न सक्ने अध्ययनले देखाएको छ। अध्ययन अनुसार सन् 2035 घरबार विहीनहरूको संख्या 4 गुणासम्म बढ़न सक्ने अनुमान गरिएको चिनियाँ समाचार संस्था सिन्हुआले जनाएको छ। अनुसन्धानकर्ताहरूले बाढ़ी, डढेलो आदि र अत्याधिक गर्मी जस्ता घटनाका कारण बीमा र घर निर्माण लागत बढ़दै गएको बताएका छन्। यसले घर खरिद र भाड़ा दुवै महँगो बनाउने र न्यून तथा मध्यम आय भएका परिवार बढ़ी प्रभावित हुने उल्लेख छ। घर भाड़ा 45% बढ्न सक्ने तथा घर खरिद खर्च दोब्बर हुन सक्ने प्रक्षेपण पनि अध्ययनमा गरिएको छ। विशेषज्ञहरूले जलवायु जोखिमलाई व्यवस्था गरिए सामाजिक असमानता बढ्ने र ठूलो संख्यामा मानिसहरू घर वाहन विहीन बन्न सक्ने चेतावनी दिएका छन्। जुम्ला मुगुको मुगु कर्मारोङ गाउँपालिकामा भएको प्रथम छायाना ट्रेल अल्ट्रा रेसमा जुम्लाका धीरबहादुर बुढा पहिलो हुनुभएको छ।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली कांग्रेसका सभापति गगन थापाले 14 महाधिवेशनबाट निर्वाचित नेताहरूसँग मिलेर काम गर्न आफू तयार रहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा सभापति थापा
4: पार्टीको 14 महाधिवेशनबाट निर्वाचित हुनुभएको नेताहरूको ठूलो पंक्ति बाहिर छ। म के भनिरहेको छु, 14 महाधिवेशन निर्वाचित हुनुभएको जति नेताहरू अहिले हुनुहुन्न केन्द्र समितिभित्र, म त्यो प्रत्येक नेता जो चाहनुहुन्छ म अहिलेको केन्द्र समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनु पर्नेलाई वरिष्ठ नेता जसलाई जे ठाउँमा राख्यो राखेर म उहाँहरूसँगै लिएर सहभागी भएर काम गर्न चाहन्छु। मेरो प्रस्ताव हो को विशेष महाधिवेशनमा आएको थियो को विशेष महाधिवेशनमा आएको थिएन भन्ने आधारमा पार्टीभित्र अवसर प्राप्त गर्ने कुरा पनि हुँदैन र पार्टीका निर्णयहरू चाहे त्यो प्रादेशिक सरकारका बारेमा होस् चाहे त्यो संसदीय दलका बारेमा होस् चाहे त्यो स्थानीय सरकारका बारेमा होस् चाहे त्यो भातृ संस्थाको बारेमा होस् एउटा निर्णय पनि के को आधारमा हुँदैन भने विशेष महाधिवेशनमा भाग लिएको थियो कि थिएन भन्ने आधारमा हुँदैन।
3: महामन्त्री थापाले निर्वाचन समिति सदस्यता छानबिन समिति र अनुशासन समितिमा पनि बाहिर रहेका नेताहरूलाई समेटेर आगामी 15 महाधिवेशनलाई पारदर्शी बनाउनुपर्ने बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले हाल लोकप्रियतावादको आवरणमा अधिनायकवाद हुर्किँदै गएको भन्दै त्यसको प्रतिवाद गर्न युवाहरूलाई संगठित भएर आन्दोलनमा उत्रिन आह्वान गर्नुभएको छ। 33 मदन आश्रित स्मृति दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा महासचिव पोखरेल
5: अब त राज्यका 3 अङ्गहरू कार्यपालिका न्यायपालिका व्यवस्थापिकाका बीचको सन्तुलन नै खलबलाइएको छ। प्रधानमन्त्री संसदप्रति जवाबदेही हुनै नपर्ने खालको परिपाटी विकास गर्न खोजिया छ। अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न भएको छ भन्दाखेरि यो परिस्थितिमा अब फेरि युवाहरूले नयाँ ढङ्गले पपुलिजमको आवरणमा हुर्कन खोजिरहेको अधिनायकवादका विरुद्ध संगठित हुनुपर्ने आन्दोलित हुनुपर्ने आवश्यकता छ र त्यो आन्दोलनको आधार अब हामीले जबजबाट हामीले शिक्षा लिन सक्नु पर्दछ।
3: युवा तथा साना व्यवसाय स्वरोजगार कोषबाट लगानी गरिएका मध्ये करिब 67 करोड़ 19 लाख रूपियाँ भन्दा बढ़ी कर्जा असूल हुन बाँकी देखिएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन अनुसार तोकेको समयमै सामा ब्याज हर्जना नतिरेका कारण 67 करोड़ बढ़ी रकम असूल गर्नुपर्ने अवस्था बनेको हो। कोष र ऋणी बीच भएको सम्झौता अनुसार 5 वर्ष लगानी अवधिमा 42 महिनाभित्र किस्ता तिर्नुपर्ने व्यवस्था भए पनि धेरै ऋणीले समयमै भुक्तानी नगरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार 432 सहकारी संस्था मार्फत करिब 2 अर्ब 33 करोड़ रूपियाँ भन्दा बढ़ी कर्जा बक्यौता देखिएको छ। समयमै असुली नहुँदा कोषको वित्तीय व्यवस्थापनमा दबाव बढ़ेको जनाइएको छ। जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अस्पतालको पुरानो स्वास्थ्य सामग्री राखिएको गोदाममा आज दिउँसो करिब 3:30 बजे आगलागी भएको हो। नजिकै फोहोर जलाउँदा सल्किएको आगो गोदाममा पुगेको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरी सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयको सहयोगमा करिब 4 बजे आगो नियन्त्रणमा लिइएको जनाइएको छ। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। चालू आर्थिक वर्षको 10 महिनामा 45 अर्ब भन्दा बढ़ी वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45 अर्ब 32 करोड़ 16 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको हो। सबैभन्दा धेरै कृषिमूलक 16 परियोजनामा 22 अर्ब रूपियाँ भन्दा बढ़ी, पर्यटन क्षेत्रका 179 करिब 12 अर्ब 54 करोड़ रूपियाँ र सेवामूलक 55 क्षेत्रमा 4 अर्ब भन्दा बढ़ी लगानी प्रतिबद्धता आएको छ। त्यस्तै उत्पादनमूलक 42 परियोजना मार्फत 2 अर्ब 70 करोड़, पूर्वाधारमा 1 अर्ब 65 करोड़ रूपियाँ लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा कम खनिज क्षेत्रमा 2 परियोजनामा 19.11 करोड़ 50 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। वैशाखमा मात्र 113 परियोजना मार्फत 3 अर्ब 52 करोड़ 30 लाख रूपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ। भारतको आन्ध्र प्रदेश राज्य सरकारले धेरै सन्तान जन्माउने परिवारलाई आर्थिक प्रोत्साहन दिने कार्यक्रम घोषणा गरेको छ। मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले तेस्रो सन्तान जन्माउँदा 30,000 र चौथो सन्तान जन्माउँदा 40,000 भारतीय रूपियाँ दिने योजना सार्वजनिक गर्नुभएको भारतीय संचार माध्यमले जनाएका छन्। त्यस्तै दोस्रो वा सोभन्दा धेरै सन्तान जन्माउने परिवारलाई 25,000 रूपियाँ प्रसूति सहायता र नियमित पोषण भत्ता समेत उपलब्ध गराइने बताइएको छ। सरकारले तेस्रो र त्यसभन्दा माथिका सन्तानका लागि 5 वर्ष वर्षसम्म मासिक भत्ता र 18 वर्षसम्म निशुल्क शिक्षा दिने तयारी गरेको छ। साथै तेस्रो सन्तान जन्माउने आमालाई 12 महिना र बाबुलाई 2 महिनाको विदा दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। राज्यका झण्डै 58% परिवारमा एकजना मात्रै सन्तान रहेको पाइएको छ। राज्यमा घट्दो जन्मदरका कारण जनसंख्याको सन्तुलन कायम राख्न यस्तो नीति ल्याइएको बताइएको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: मिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: चितवनको इच्छा कामना गाउँपालिका ए कुलबाङमा जंगली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङको मृत्यु भएको हो। वैशाख 29 गते एउटै परिवारका 5 जनाले च्याउ खाँदा बिरामी परेका थिए। उनीहरूलाई भरतपुर अस्पतालमा भर्ना गरिएकोमा 13 वर्षीय मनिता चेपाङको अवस्था गम्भीर छ। च्याउ विज्ञ डाक्टर मित्र पाठकका अनुसार नेपालमा पत्ता लागेका झण्डै 1300 प्रजातिका च्याउ मध्ये 100 प्रजाति विषालु छन्। विज्ञहरूले नचिनेको जंगली च्याउ नखान र विषाक्त हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संविधान संशोधनको विषयलाई राजनीतिक स्टन्ट वा लोकप्रियता कमाउने माध्यम नबनाउन सरकारलाई चेतावनी दिनुभएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा सभापति थापा
4: संविधान संशोधन गर्ने हो 10 वर्षमा पुनरावलोकन गर्नुपर्छ भनेको छ, त्यसलाई पनि गरेर लिएर जाने हो। तर यसलाई बडो बडो सम्हालेर, यसलाई कुनै लहरमा सनकमा हल्ला गरेर होइन, बडो सम्हालेर लिएर जानुपर्नेछ। यसलाई यो पोलिटिकल स्टन्ट गरेर पनि यसमा हुँदै अहिले मलाई लागिरहेको छ गर्न के खोजिएको छ भने यस्तो गर्न खोजेको जुन कुराले सबभन्दा बढी थपडी पाउँछ है। अनि मैले यस्तो गर्न खोजेको चाहिँ फलानले मलाई गर्न दिएन भन्ने सोच राखेर संविधान संशोधनको बहस गरिएको हो कि भनेको जस्तो लागिरहेको छ। यस्तो कुराहरू यसो सुन्न पो रमाइलो हुन्छ।
3: अर्को प्रसंगमा सभापति थापाले 14 महाधिवेशनबाट निर्वाचित नेताहरूसँग मिलेर काम गर्न आफू तयार रहेको बताउनु भएको छ।
5: पार्टीको 14 महाधिवेशनबाट निर्वाचित हुनुभएको नेताहरूको ठूलो पंक्ति बाहिर छ। म के भनिरहेको छु, 14 महाधिवेशन निर्वाचित हुनुभएको जति नेताहरू अहिले हुनुहुन्न केन्द्र समितिभित्र, म त्यो प्रत्येक नेता जो चाहनुहुन्छ म अहिलेको केन्द्र समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनु पर्नेलाई वरिष्ठ नेता जसलाई जे ठाउँमा राख्यो राखेर म उहाँहरूसँगै लिएर सहभागी भएर काम गर्न चाहन्छु। मेरो प्रस्ताव हो को विशेष महाधिवेशनमा आएको थियो को विशेष महाधिवेशनमा आएको थिएन भन्ने आधारमा पार्टीभित्र अवसर प्राप्त गर्ने कुरा पनि हुँदैन। र पार्टीका निर्णयहरू चाहे त्यो प्रादेशिक सरकारको बारेमा होस्, चाहे त्यो संसदीय दलका बारेमा होस्, चाहे त्यो स्थानीय सरकारको बारेमा होस्, चाहे त्यो भातृ संस्थाको बारेमा होस्, एउटा निर्णय पनि के को आधारमा हुँदैन भने विशेष महाधिवेशनमा भाग लिएको थियो कि थिएन भन्ने आधारमा हुँदैन।
3: महामन्त्री थापाले निर्वाचन समिति, सदस्यता छानबिन समिति र अनुशासन समितिमा पनि बाहिर रहेका नेताहरूलाई समेटेर आगामी 15 महाधिवेशनलाई पारदर्शी बनाउनुपर्ने बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले हाल लोकप्रियतावादको आवरणमा अधिनायकवाद हुर्किँदै गएको भन्दै त्यसको प्रतिवाद गर्न युवाहरूलाई संगठित भएर आन्दोलनमा उत्रिन आह्वान गर्नुभएको छ। 33 मदन आश्रित स्मृति दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा महासचिव पोखरेल
6: अब त राज्यका 3 अङ्गहरू कार्यपालिका न्यायपालिका व्यवस्थापिका बीचको सन्तुलन नै खलबलाइएको छ। प्रधानमन्त्री संसदप्रति जवाबदेही हुनै नपर्ने खालको परिपाटी विकास गर्न खोजिया छ। अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न भएको छ भन्दाखेरि यो परिस्थितिमा अब फेरि युवाहरूले नयाँ ढङ्गले पपुलिजमको आवरणमा हुर्कन खोजिरहेको अधिनायकवादका विरुद्ध संगठित हुनुपर्ने आन्दोलित हुनुपर्ने आवश्यकता छ र त्यो आन्दोलनको आधार अब हामीले जबजबाट हामीले शिक्षा लिन सक्नु पर्दछ।
3: बुटोलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले सरकार विरूद्ध प्रदर्शन गरेका छन्। सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्था बिना बस्तीमा डोजो चलाएको भन्दै नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीको आयोजनामा प्रदर्शन भएको हो। बुटोलमा आज भएको प्रदर्शनमा 22 भन्दा बढी जिल्लाबाट सहभागिता भएको थियो। आयोजकले 30,000 भन्दा बढी भूमिहीन तथा अव्यवस्थित बसोबासी सहभागी भएको दावी गरेको छ। संघर्ष समितिका सल्लाहकार वीरेन्द्र विकका अनुसार डोजर अभियानका कारण मुलुकभरका 12 लाख बढी परिवारका झण्डै 50 लाख नागरिक प्रभावित भएका छन्। संघर्ष समितिले भोलि बुटोलमा राष्ट्रिय सम्मेलन आयोजना गरी आगामी आन्दोलनका कार्यक्रम तय गर्ने जनाएको छ। आन्दोलनलाई नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, नेकपा, माओवादी सहित रूपन्देहीका 12 राजनीतिक दलले समर्थन जनाएका छन्। आन्दोलन मार्फत सरकारले वैकल्पिक व्यवस्था सहित न्यायोचित समाधान गर्नुपर्ने माग गरिएको छ। नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्र गम्भीर संकटमा परेको बताउनु भएको छ। सरकारले कानून अनुसार पाउनुपर्ने मूल्य समायोजन सुविधा नदिएको, भुक्तानी रोकिएको र निर्माण व्यवसायमाथि मानसिक दबाव बढ़ाएको कारण निर्माण क्षेत्र ठप्प हुने अवस्था पुगेको अध्यक्ष पाण्डेले बताउनुभयो।
2: काम गर्यो भने घाटा मात्रै होइन घर खेतै जाने र काम गर्नलाई अहिले धेरै साथीहरू त भुक्तानी पनि नपाएर काम गर्न सक्ने स्थिति पनि नरहेको र काम गरेन भने चाहिँ फेरि हाम्रो आयोजनाको इन्जिनियरहरू प्रमुखहरूले चाहिँ तैँले यो काम गरेनस् भने तँलाई म कालो सूचीमा राख्छु, कारवाही गर्छु भनेर अनि तेरो जुन ब्याङ्क ग्यारेन्टी हुन्छ, हाम्रो ब्याङ्कको जुन ग्यारेन्टी राखेको हुन्छ हामीले पर्फर्मेन्स ग्यारेन्टी, त्यो छुट दिन्छु भनेर एकदमै मानसिक ह्यारेसमेन्ट पनि भइरहेको स्थितिमा साथीहरूले चाहिँ जिल्ला जिल्लाबाट हाम्रो 32,000 निर्माण व्यवसायहरू छन्, त्यो साथीहरू चाहिँ एकदमै मेन्टल ह्यारेसमेन्ट भएर अब हामी देश छाड्छौँ, बरु हामी भारततिर गएर बस्छौँ, सुरक्षित महसुस हुन्छ बरु भन्ने जस्तो स्थिति भएको कारणले गर्दा हामीले सबैसँग धेरै छलफल गरेपछि पनि हाम्रो व्यवस्था हामीले अल्टिमेटम दिएर पनि व्यवस्था भएपछि हामी जिल्ला स्तरबाट नै अब हामी काम गर्न सक्दैनौँ।
3: पोखरामा संचालित रात्रिकालीन व्यवसायमा विकृति र असुरक्षा बढ़ेको भन्दै पर्यटनसँग सम्बन्ध संघ संस्थाहरूले सरकारको ध्यानकर्षण गराएका छन्। 24 घण्टा व्यवसाय सञ्चालन गर्ने खुकुलो नीतिका कारण पर्यटकीय बजार मर्यादित बन्नुको साटो सामाजिक विकृति मौलाएको भन्दै पर्यटन व्यवसायीहरूले राति 2 बजेपछि व्यवसाय बन्द गर्न र अनुगमनमा कड़ाई गर्न माग गर्दै प्रमुख जिल्लाधिकारी रूद्रादेवी शर्मालाई ज्ञापन पत्र बुझाएका छन्।
7: पर्यटकीय राजधानी पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश प्रभाव हुने हुँदा पर्यटकीय क्षेत्रमा यस्ता नकारात्मक गतिविधिहरू अव्यवहारिक रहेको हुँदा राति 2 बजेपछि सम्पूर्ण रात्रिकालीन व्यवसाय पूर्ण रूपमा सञ्चालन गर्न नदिन हुन पोखरामा रहेका हामी सम्पूर्ण पर्यटन तथा उद्योगिक व्यवसायहरू, नागरिक समाज तथा सरकारहरू विनम्र अनुरोध गर्दछौँ।
3: सरकारले 2080 चैत 4 गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै लेक साइड क्षेत्रलाई 24 घण्टा खुला राख्ने निर्णय गरेको थियो। आफ्नै रेकर्ड तोड्दै एभरेस्ट म्यान भनेर चिनिने कामिरिता शेर्पाले 32 पटक सगरमाथा आरोहण गर्नुभएको छ।
8: प्रसिद्ध पर्वतारोही कामिरिता शेर्पाले 32 पटक सगरमाथाको शिखरमा पुगेर आफ्नै कीर्तिमान तोड्नु भएको छ। सोलुखुम्बुको थामे गाउँका 56 वर्षीय शेर्पा आज बिहान 10:12 जाँदा सगरमाथाको चुचुरोमा पुग्नु भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। शेर्पा पहिलो पटक सन् 1994 सगरमाथा पुग्नु भएको थियो। 32 पटक सफल आरोहणपछि कामिरिता र उहाँको टोली अहिले आधार शिविरतर्फ ओर्लिँदै गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ। शेर्पाले सन् 2023 र 24 एकै याममा 2 पटक सगरमाथा आरोहण गर्नुभएको थियो। यसैबीच माउन्टेन क्वीन उपनामले परिचित लाग्पा शेर्पा पनि बिहान 9:30 सगरमाथाको शिखरमा पुग्नु भएको छ। 11 पटक सगरमाथा आरोहण गरेकी शेर्पाको नाममा महिला आरोही मध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान रहेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सन् 1973 सुङ्खुवा सभाको मकालो 2 जन्मिएकी लाग्पा शेर्पाले नेपालको पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण अध्याय थप्नु भएको गौतमको भनाइ छ।
3: यसैबीच प्रधानमन्त्री वीरेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत कीर्तिमानी आरोही कामिरिता शेर्पा र लाग्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। बाँकेको कोहलपुर र राप्ती सोनारी पालिकाका 806 जना भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरणबाट 5,80,00,000 बढ़ी राजस्व संकलन। जग्गा प्राप्तिका लागि 60,000 आवेदन दिएकोमा 53,700 जनाको आवेदन दर्ता। मुस्ताङका 12 गुङ मुक्ति क्षेत्र घरबजोङ र थासङ पालिकामा चौरी र भेडाच्याङ्रामाथि वन्यजन्तुको आतंक। 4 वर्ष यता 68 घरधुरीका 239 पशुधन हिउँचितुवा चितुवा र बाँसो मारेपछि पीड़ित किसानलाई अन्नपूर्ण संरक्षण क्षेत्रको 25,21,000 राहत वितरण। कैलालीको धनगढ़ीमा सुदूरपश्चिम कचहरी 2083 जारी। शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी, पूर्वाधार, सुरक्षित आप्रवासन र सुशासनका विषयमा साझा विकास दृष्टिकोण तयार पारेर नयाँ बजेटमा पनि समेटिने। दैलेख 825 को मालाचौर को खुर्का खोला में दुई वर्ष भित्र सक्नु पर्ने काम चार वर्षदेखि अलपत्र हुँदा स्थानीयलाई शास्ती 2079 जेठ में 6,38,00,000 को ठेक्का लागेकोमा ठेकदारले 81,00,000 लिसक्दा काम 12% मात्रै। अफ्रिकामा फैलिएको इबोला संक्रमणलाई विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा 80 जनाको मृत्यु भएको आशंका गरिएको छ भने सयौं मानिस संक्रमित भएको अनुमान गरिएको छ। र नेपाल सुपर लीग एनएसएल फुटबलको चौथो संस्करण भदौ 20 गतेदेखि शुरू हुने भएको छ।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: રેડિયો
1: સૈન્ય સમુદાયમાં
0: રિલાયન્સ ભરી
1: ઓન એર
0: એપમાં
1: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફપીએસ
0: યુ બીએફપીએસ ગોરખા રેડિયો હો
1: ગોરખા રેડિયો હો.
3: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संविधान संशोधनको विषयलाई राजनीतिक स्टन्ट वा लोकप्रियता कमाउने माध्यम नबनाउन सरकारलाई चेतावनी दिनुभएको छ. पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापा,
4: संविधान संशोधन गर्ने हो, दस वर्षमा पुनरावलोकन गर्नुपर्छ भनेको छ, त्यसलाई पनि गरेर लिएर जाने हो. तर यसलाई बडो बडो सम्हालेर, यसलाई कुनै लहरमा सनकमा हल्ला गरेर होइन, बडो सम्हालेर लिएर जानुपर्नेछ. यसलाई यो पोलिटिकल स्टन्ट गरेर पनि यसमा हुँदैन. अहिले मलाई लागिरहेको छ गर्न के खोजिएको छ भने, यस्तो यस्तो यस्तो यस्तो गर्न खोजेको जुन कुराले सबभन्दा बढी थपडी पाउँछ है, अनि मैले यस्तो यस्तो गर्न खोजेको थिएँ, फलान फलानले मलाई गर्न दिएन भन्ने सोच राखेर संविधान संशोधनको बहस गरिएको हो कि भनेको जस्तो लागिरहेको छ. यस्तो कुराहरू यसो सुन्दा पो रमाइलो हुन्छ.
3: नेपाली सेनाले रेन्जर नामक ऱ्याप गीत सार्वजनिक गरेको छ. नेपाली सेनाको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीत अमलदार प्रताप मगरले गाउनु भएको हो. सेनामा रेन्जर भन्नाले तालिम प्राप्त विशेष लडाकु हो. गीतमा सेनाको तालिम, युद्ध कौशल र ड्रोन दृश्यहरू समावेश गरिएको छ. 3 दिन अघि सार्वजनिक भएको यो गीत हालसम्म 2 लाख बढीले हेरिसकेका छनृ.

0: चालू आर्थिक वर्षको 10 महिनामा 45 अर्ब भन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म 728 वटा परियोजना मार्फत 45 अर्ब 32 करोड 16 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको हो। सबैभन्दा धेरै कृषिमूलक 16 वटा परियोजनामा 22 अर्ब रूपियाँ भन्दा बढ़ी, पर्यटन क्षेत्रका 189मा करिब 12 अर्ब 54 करोड़ रूपियाँ र सेवामूलक 55 क्षेत्रमा 4 अर्ब भन्दा बढ़ी लगानी प्रतिबद्धता आएको छ। त्यस्तै उत्पादनमूलक 42 वटा परियोजना मार्फत 2 अर्ब 70 करोड़, पूर्वाधार 1 अर्ब 65 करोड़ रूपियाँ लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा कम खनिज क्षेत्रमा 2 वटा परियोजनामा 11 करोड़ 50 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। वैशाखमा मात्रै 113 वटा परियोजना मार्फत 3 अर्ब 52 करोड़ 30 लाख रूपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ। युवा तथा साना व्यवसाय स्वरोजगार कोषबाट लगानी गरिएका मध्ये करिब 67 करोड़ 19 लाख रूपियाँ भन्दा बढ़ी कर्जा असुल हुन बाँकी देखिएको छ। महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदन अनुसार तोकेको समयमै सामा ब्याज हर्जना नतिरेका कारण 67 करोड़ बढ़ी रकम असुल गर्नुपर्ने अवस्था बनेको हो। कोष र ऋणी बीच भएको सम्झौता अनुसार 5 वर्ष लगानी अवधिमा 42 महिनाभित्र किस्ता तिर्नुपर्ने व्यवस्था भए पनि धेरै ऋणीले समयमै भुक्तानी नगरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार 432 सहकारी संस्था मार्फत करिब 2 अर्ब 33 करोड़ रूपियाँ भन्दा बढ़ी कर्जा बक्यौता देखिएको छ। समयमै असुली नहुँदा कोषको वित्तीय व्यवस्थापनमा दबाव बढ़ेको जनाइएको छ। अब खबर फटाफट। बाँकेको कोहलपुर र राप्ती सोनारी पालिकाका 806 जना भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण। लाल पूर्जा वितरणबाट 5 करोड़ 80 लाख बढ़ी राजस्व संकलन। जग्गा प्राप्तिका लागि 60,000 आवेदन दिएकोमा 53,700 जनाको आवेदन दर्ता। मुस्ताङका बारागुङ मुक्ति क्षेत्र घरबजोङ र थासाङ पालिकामा चौरी र भेडा च्याङ्ग्रामाथि वन्यजन्तुको आतंक। 4 वर्ष यता 68 घरधुरीका 239 पशुधन हिउँ चितुवा चितुवा र ब्वासोले मारेपछि पीड़ित किसानलाई अन्नपूर्ण संरक्षण क्षेत्रको 25,21,000 राहत वितरण। कैलालीको धनगढ़ीमा सुदूरपश्चिम कचहरी 2083 सम्पन्न। शिक्षा स्वास्थ्य पर्यटन कृषि रोजगारी पूर्वाधार सुरक्षित आप्रवासन र सुशासनका विषयमा साझा विकास दृष्टिकोण तयार पारेर नयाँ बजेटमा पनि समेटिने। दैलेख 825 को मालाचौरको खुर्रा खोलामा 2 वर्षभित्र सक्नुपर्ने काम 4 वर्षदेखि अलपत्र हुँदा स्थानीयलाई शास्ति। 2079 जेठमा 6 करोड़ 38 लाखको ठेक्का लागेकोमा ठेकदारले 81 लाख लिइसक्दा काम 12% मात्रै। म्याग्दीको बेनी नगरपालिका 5 गाजनेमा स्याउ खेती परीक्षण सफल भएपछि पहिलो पटक व्यावसायिक स्याउ खेती शुरू। करिब 30 रोपनी क्षेत्रफलमा रेड डेलिसियस गाला लगायतका जातका स्याउ रोपियो। मध्य पहाड़ी राजमार्गमा पर्ने रुकुम पश्चिमको चौरहजारी खण्ड 20 दिनका लागि बन्द। चौरहजारी 3 को श्यालापाखा मुसिकोट खण्डमा ढलान गरिँदै। काठमाडौँमा जेठ 15-22 गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कसप आयोजना हुँदै 75 भन्दा बढ़ी मुलुकका लेखक कवि अनुवादक चलचित्रकर्मी तथा कलाकारको सहभागिता। कविता छलफल कार्यशाला र सांस्कृतिक प्रस्तुति सहित कार्यक्रम सञ्चालन हुने। र पुरूषोत्तम महिना शुरू भएसँगै मत्स्यनारायण मन्दिरमा भक्तजनको भीड। हरेक 3 वर्षमा लाग्ने 1 महिनासम्मको मेलाका कारण काठमाडौँको चन्द्रगिरी नगरपालिका 9 को मत्स्यनारायण मन्दिरमा दर्शनार्थीको भुइँचो।
1: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री वीरेन्द्र शाहमाथि संसदलाई जानी जानी उपेक्षा गरेको गम्भीर आरोप लगाउनु भएको छ। प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा महामन्त्री पौडेल
4: अहिले भइरहेका कुराहरू प्रधानमन्त्रीले नजानेर होइन, उहाँको अपरिपक्वताले होइन, नियतवश भइरहेका छन्। उहाँले जानी जानी संसदको उपेक्षा गर्नु भएको छ, त्यसैले संसदीय व्यवस्था भित्र यो ढंगबाट संसदको उपेक्षा गर्न मिल्छ? प्रधानमन्त्रीलाई संविधानले उत्तरदायी बनाएको छैन त उत्तरदायित्व निर्वाह नगर्न मिल्छ? त्यसमा कयौं प्रश्नहरू उठ्ने स्थिति बनाउन मिल्छ? त्यसैले यो नजानेर होइन जानी जानी भइरहेको छ। हुँदा हुँदा सर्वमान्य सिद्धान्त के हो भने छजनाको समितिमा तीनजनाले बहुमत पुग्ने स्थिति बनाउनु भएको छ। संसारमा यस्तो कहीँ पनि हुँदैन।
3: नेकपा एमालेका नेता प्रदीप ग्यावालीले मुलुक निर्वाचित अधिनायकवादतर्फ अघि बढ़ने जोखिममा रहेको टिप्पणी गर्नुभएको छ। मदन आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता ग्यावालीले वर्तमान राजनैतिक अवस्थाले लोकतान्त्रिक प्रणालीका आधारभूत मूल्य र संस्थामाथि प्रश्न उठाएको दावी गर्नुभयो।
5: अब राष्ट्रिय राजनीति अलिकति अप्ठ्यारो मोडमा पुग्दै गरेको हामी देखिरहेका छौँ। नयाँ सरकार बनेको 50 दिन हुन लागेको छ, तर दिन कस्तो हुन्छ भन्ने कुरा बिहानको बदलीले देखाइसकेको अवस्था छ। ट्रेड युनियन खारेज गर्ने प्रयत्न, सोभियहरू खारेज गर्ने प्रयत्न, अध्यादेशबाट शासन चलाउने दुष्प्रयास, सुकुम्बासीहरूमाथि डोजर आतंक, श्रमजीवी वर्गहरूलाई दिइएका सामाजिक सुरक्षाका कुराहरूलाई क्रमशः कटौती गर्दै जाने प्रयास र निर्वाचित संस्थाहरू संसद, राष्ट्रपति, न्यायालय जस्ता संस्थाहरूको अवमूल्यन मार्फत मोटामोटी दृश्य कस्तो देखिन्छ भने एउटा निर्वाचित अधिनायकतिर मुलुक अगाडि बढ्न खोजेको जस्तो देखिन्छ।
3: सरकारले आउँदो 10 वर्षभित्र खाना पकाउने एलपी ग्यासको अनुदान हटाएर विद्युतीय चुल्होमा अनुदान दिने रणनीति सार्वजनिक गरेको छ। ऊर्जा मन्त्रालयले ल्याएको ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 अनुसार आर्थिक वर्ष 2092-93 एलपी ग्यासको अनुदान पूर्ण रूपमा हटाइनेछ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको 9 महिनामै 41 अर्ब 65 करोड़ रूपियाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। वार्षिक रूपमा यो रकम 62 अर्ब रूपियाँसम्म पुग्ने गरेको छ। सरकारले ग्यास आयातमा बाहिरिने विदेशी मुद्रा जोगाउन र स्वदेशमै विद्युत खपत बढ़ाउन यो योजना अघि सारेको जनाएको छ। रणनीति अनुसार विद्युत चूल्हो प्रयोग बढ़ाउन अनुदान दिइनेछ भने मुलुकभर चार्जिङ स्टेशन विस्तार, विद्युतीय बस सञ्चालन र कृषि क्षेत्रमा विद्युतीय सिंचाई पम्प प्रयोगलाई पनि प्राथमिकता दिइनेछ। हाल नेपालको विद्युत उत्पादन क्षमता 4,296 मेगावाट पुगेको ऊर्जा मन्त्रालयले जनाएको छ। नेपाली सेनाले रेन्जर नामक ऱ्याप गीत सार्वजनिक गरेको छ। नेपाली सेनाको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीत अमलदार प्रताप मगरले गाउनु भएको छ। सेनामा रेन्जर भन्नाले तालिम प्राप्त विशेष लडाकु हो। गीतमा सेनाको तालिम, युद्ध कौशल र ड्रोन दृश्यहरू समावेश गरिएको छ। 3 दिन अघि सार्वजनिक भएको यो गीत हालसम्म 2 लाख बढ़ीले हेरेका छन्। भारतले चिनी निर्यात सम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी गएको वैशाख 30 गतेदेखि निर्यातमा प्रतिबन्ध लगाए पनि 8 महिनालाई पुग्ने चिनी मौजदात रहेको सरकारको दावी छ।
6: सरकारले अहिले उद्योगबाट उत्पादित मौजदातमा रहेको परिमाण र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साल ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग झन्नै 8 महिनाको माग धान्ने अवस्था भएको बताएको छ। संघका अनुसार अहिले झन्नै 1,08,000 मेट्रिक टन चिनी उद्योगमै मौजदात रहेको छ। त्यस्तै बजारमा झन्नै 20,000 मेट्रिक टन चिनी मौजदात छ। बजारमा भाव बढ्न नदिन मन्त्रालयले अनुगमन निरन्तर गरिरहेको बताएको छ। कृषि मन्त्रालयले उन्नत जातका उखु मार्फत उत्पादनको दक्षता वृद्धि, नव प्रवर्तन, आधुनिक प्रविधिको प्रयोगका लागि किसानलाई सहजीकरण गर्ने गरी तयारी पनि थालेको छ। सरकारले दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भर हुन उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने योजना बनाएको पनि स्पष्ट पाएको छ।
3: अफ्रिकामा फैलिएको इबोला संक्रमणलाई विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा 80 जनाको मृत्यु भएको आशंका गरिएको छ भने सयौं मानिस संक्रमित भएको अनुमान गरिएको छ। कंगोका स्वास्थ्य मन्त्री स्यामुएल Mulamba.
2: When our teams are tracing cases, we realized that the first person fell ill in late April and died on April 24th. It was the return of this body to the Mungwalu health zone, which is a mining area with a large population, that caused the Ebola outbreak to escalate.
1: Your BFBS Gorkha Radio.

0: महाकाली नदीमाथि कञ्चनपुरमा निर्माणाधीन चार लेन पक्की पुलको टेक्का सम्झौता अन्त्य गरिएको छ। पुल निर्माणको अधिकांश काम सम्पन्न भइसकेको अवस्थामा सड़क सुधार तथा विकास आयोजना निर्देशनालयले सूचना जारी गर्दै ठेक्का समाप्त गरिएको जनाएको हो। निर्माण कम्पनी कुमार सिएफसी जेवीले पुलसँगै निर्माण गरिने गाइड बन्डको नयाँ डिजाइन तथा भेरिएसन अर्डर स्वीकृतिमा लामो समयदेखि ढिलाइ भएको बताउँदै आएको थियो। कम्पनीले कुनै पूर्व सूचना बिना ठेक्का अन्त्य गरिएको दावी गरेको छ। कम्पनीका अनुसार 3,77 करोड रुपियाँ लागत अनुमान गरिएको पुलको 94% काम 3 वर्ष अघि नै पूरा भइसकेको थियो। सड़क डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख राजेश कुमार यादवले भने निर्माण कम्पनीले 4 वर्षदेखि काम अघि नबढाएका कारण ठेक्का अन्त्य गरिएको बताउनुभयो। कम्पनीले ब्याङ्क ग्यारेन्टी सम्बन्धी प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उच्च अदालत पाटनमा रिट दायर गरेको जनाएको छ। बुटवलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले सरकार विरुद्ध प्रदर्शन गरेका छन्। सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्था बिना बस्तीमा डोजर चलाइएको भन्दै नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित पशुवासी सङ्घर्ष समिति रूपन्देहीको आयोजनामा प्रदर्शन भएको हो। प्रदर्शनमा 22 भन्दा बढी जिल्लाबाट सहभागी भएका थिए। आयोजकले 30,000 भन्दा बढी भूमिहीन तथा अव्यवस्थित बसोबासी सहभागी भएको दावी गरेको छ। एमालेका महासचिव शङ्कर पोखरेलले हाल लोकप्रियतावादको आवरणमा अधिनायकवाद हुर्कँदै गएको भन्दै प्रतिवाद गर्न आह्वान गर्नुभएको छ। 33 मदन आश्रित स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले सो आह्वान गर्नुभएको हो। दिवसकै अर्को कार्यक्रममा एमालेका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले देशी विदेशी शक्तिहरूले एमाले र अध्यक्ष केपी शर्मा ओली विरुद्ध षड्यन्त्र गरेको दावी गर्नुभयो।
1: अध्यादेश तपाईँ हेर्नुहोस्, मन्त्री परिषदले गरेका निर्णयहरू हेर्नुहोस्, हाम्रो अध्यक्षको गिरफ्तारीलाई हेर्नुहोस्, उहाँमाथि लगाइएका मुद्दाहरूको प्रकृतिलाई हेर्नुहोस्। यी सबै के हुन् यी घटनाहरू? यी सबै घटनाहरू दास ढुङ्गा घटनाकै निरन्तरता हुन्। देशी विदेशी शक्तिहरूले जसरी नेकपा एमालेलाई सखाप पार्ने, समाप्त पार्ने जो अभियान सञ्चालन गरेका छन्, नेकपा एमाले र त्यसको नेतृत्वलाई चाहिँ त्यसको रक्षा गर्ने एउटा गम्भीर ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ।
0: अर्का नेता प्रदीप गेवालीले मुलुक निर्वाचित अधिनायकवादतर्फ अघि बढ्ने जोखिममा रहेको टिप्पणी गर्नुभयो।
2: अब राष्ट्रिय राजनीति अलिकति अप्ठ्यारो मोडमा पुग्दै गरेको हामी देखिरहेका छौँ। नयाँ सरकार बनेको 50 दिन हुन लागेको छ, तर दिन कस्तो हुन्छ भन्ने कुरा बिहानको बदलीले देखाइसकेको अवस्था छ। ट्रेड युनियन खारेज गर्ने प्रयत्न, सोभियोहरू खारेज गर्ने प्रयत्न, अध्यादेशबाट शासन चलाउने दुष्प्रयास, सुकुम्बासीहरूमाथि डोजर आतंक, श्रमजीवी वर्गहरूलाई दिइएका सामाजिक सुरक्षाका कुराहरूलाई क्रमशः कटौती गर्दै जाने प्रयास र निर्वाचित संस्थाहरू, संसद, राष्ट्रपति, न्यायालय जस्ता संस्थाहरूको अवमूल्यन मार्फत मोटामोटी दृश्य कस्तो देखिन्छ भने एउटा निर्वाचित अधिनायकतिर मुलुक अगाडि बढ्न खोजेको जस्तो देखिन्छ।
0: सरकारले आउँदो 10 वर्षभित्र खाना पकाउने एलपी ग्यासको अनुदान हटाएर विद्युतीय चुलोमा अनुदान दिने रणनीति सार्वजनिक गरेको छ।
3: ऊर्जा मन्त्रालयले ल्याएको ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 अनुसार आर्थिक वर्ष 2092-93 एलपी ग्यासको अनुदान पूर्ण रूपमा हटाइनेछ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको 9 महिनामै 41,65 करोड़ रूपियाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। वार्षिक रूपमा यो रकम 62 अर्ब रूपियाँसम्म पुग्ने गरेको छ। सरकारले ग्यास आयातमा बाहिरिने विदेशी मुद्रा जोगाउन र स्वदेशमै विद्युत खपत बढ़ाउन यो योजना अघि सारेको जनाएको छ। रणनीति अनुसार विद्युत चुलो प्रयोग बढ़ाउन अनुदान दिइनेछ भने मुलुकभर चार्जिङ स्टेशन विस्तार, विद्युतीय बस सञ्चालन र कृषि क्षेत्रमा विद्युतीय सिंचाई पम्प प्रयोगलाई पनि प्राथमिकता दिइनेछ। हाल नेपालको विद्युत उत्पादन क्षमता 4,296 मेगावाट पुगेको ऊर्जा मन्त्रालयले जनाएको छ।
0: प्रथम छायानाथ अल्ट्रा रेसमा पुरूषतर्फ धीरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम हुनुभएको छ। मुगु कर्मरङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोर्ट्स फाउन्डेशनको सहकार्यमा आयोजित रेस किमिनीबाट शुरू भएकोमा 33 किलोमिटर दूरी पूरा गरी पुलुमा समापन गरिएको छ। प्रतियोगितामा 12 महिला र 46 पुरुष गरी 58 जना धावक सहभागी भएका थिए। आयोजकका अनुसार प्रतियोगितामा सहभागी मध्ये 23 जना अन्तर्राष्ट्रिय मापदण्डका खेलाडी थिए। साथै 2 जना एलिट, 5 जना इन्टरमिडिएट, 9 जना एडभान्स तथा 7 जना एक्सप्लोर वर्गका धावकको सहभागिता थियो। मुख्य अल्ट्रा रेससँगै स्थानीय स्तरमा 5 किलोमिटर दूरीको फन रन पनि सोमबार बिहान सञ्चालन हुने आयोजकले जनाएको छ।
4: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कंग्रेस सभापति गगन कुमार थापाले संविधान संशोधनको विषयलाई राजनीतिक किष्टन वा लोकप्रियता कमाउने माध्यम नबनाउन सरकारलाई चेतावनी दिनुभएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा सभापति थापा
4: संविधान संशोधन गर्ने हो, 10 वर्षमा पुनरावलोकन गर्नुपर्छ भनेको छ, त्यसलाई पनि गरेर लिएर जाने हो। तर यसलाई बडो बडो सम्हालेर, यसलाई कुनै लहरमा सनकमा हल्ला गरेर होइन, बडो सम्हालेर लिएर जानुपर्नेछ। यसलाई यो पोलिटिकल स्टन्ट गरेर पनि यसमा हुँदै अहिले मलाई लागिरहेको छ, गर्न के खोजिएको छ भने यस्तो गर्न खोजेको जुन कुराले सबभन्दा बढी थपडी पाउँछ है। अनि मैले यस्तो गर्न खोजेको थिएँ, फलानले मलाई गर्न दिएन भन्ने सोच राखेर संविधान संशोधनको बहस गरिएको हो कि भनेको जस्तो लागिरहेको छ। यस्तो कुराहरू यसो सुन्दा पो रमाइलो हुन्छ।
3: अर्का नेता अर्जुन नरसिंह केसीले संविधान संशोधनका लागि पूर्व प्रधान न्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा राष्ट्रिय आयोग गठन गर्न प्रस्ताव राख्नुभयो। प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा नेता केसी
5: एउटा कुनै पूर्व प्रधान न्यायाधीशको अथवा त्यतिकै राष्ट्रले चिनेको संविधानविद विज्ञको संयोजकतामा एउटा राष्ट्रिय संविधान सुधार सुझाव आयोग गठन होस्, त्यो सुझाव सुधार आयोगले राष्ट्रिय संवाद भन्छ नि, नेसनल डायलग टु अल साइड्स, पोलिटिकल पार्टी मात्रै होइन बियन्ड पोलिटिकल पार्टिज पनि तिनीहरूसँग संवाद गरेर एउटा सर्वपक्षीय सम्मेलनद्वारा र राजनीतिक दलहरूको संसदभित्रको विचारलाई संयोजन गरेर चाहिँ संविधान संशोधनको बाटोमा जानुपर्छ।
3: महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहमाथि संसदलाई जान जाने उपेक्षा गरेको आरोप लगाउनु भयो।
6: अहिले भइरहेका कुराहरू प्रधानमन्त्रीले नजानेर होइन, उहाँको अपरिपक्वताले होइन, नियतवश भइरहेका छन्। उहाँले जानी जानी संसदको उपेक्षा गर्नुभएको छ।
3: बागलुङको बडीघाट गाउँपालिका 5 खारा बजारमा जंगली भ्याकुर खाँदा 1 जनाको मृत्यु भएको छ भने 8 जना बिरामी भएका छन्। भ्याकुर फल सेवन गरिसकेपछि चक्कर लाग्ने, हातखुट्टा लुलु हुने, बान्ता हुने गरेपछि बडीघाटका 72 वर्षीय फिरक कुमारी घिमिरेको मृत्यु भएको छ। अधिकांश घिमिरे परिवारकै समेत 8 जना बिरामी छन्। बिरामीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो। म्याग्दीको बेनी 5 गाजनेमा जिल्लामै पहिलोपटक व्यावसायिक स्याउ खेती सुरु भएको छ। प्रवीण कृषि तथा पशुपक्षी फार्म मार्फत 30 रोपनी खेत र पाखोबारीमा खेती सुरु गरिएको हो। हालसम्म 2 करोड खर्च भएको फार्म थप 50 रोपनीमा विस्तार गर्ने र कृषि पर्यटनको अवधारणा अनुसार होमस्टे सञ्चालन गरिने सञ्चालक यादव पौडेलले जानकारी दिनुभयो।
7: अब तपाईँको 19 प्रजातिको स्याउ लाछु, 19 प्रजातिमा मेन भनेको रेड डेलिसियस गाला अनि तपाईँको गोल्डन, त्यसमा अब चक्लेट स्याउ, अरू जोना प्रिन्स, तपाईँको यस्तै गरेर 19 प्रजातिको स्याउ छ। यसमा स्याउ पनि मैले त्यतिकै हावा तालमा लाएन, किन भन्नुहुन्छ भने तपाईँको इन्जिनियरले आएर माटो परीक्षण गरेर मसँग ल्याबको सामानहरू म आफै छ, म नि आफै चेक गर्न सक्छु कि।
3: स्याउ लगाइएको खेतमा यसअघि धान, गहुँ, मकै र बारीमा कोदो खेती हुने गरेको थियो। चालु आर्थिक वर्षको 10 महिनामा 45 अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
8: उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45 अर्ब 32 करोड 16 लाख रुपियाँ लगानी प्रतिबद्धता आएको हो। सबैभन्दा धेरै कृषिमूलक 16 परियोजनामा 22 अर्ब रुपियाँभन्दा बढी, पर्यटन क्षेत्रका 189 करिब 12 अर्ब 54 करोड रुपियाँ र सेवामूलक 55 क्षेत्रमा 4 अर्बभन्दा बढी लगानी प्रतिबद्धता आएको छ। त्यस्तै उत्पादनमूलक 42 परियोजना मार्फत 2 अर्ब 70 करोड, पूर्वाधारमा 1 अर्ब 65 करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा कम खनिज क्षेत्रमा 2 परियोजनामा 11 करोड 50 लाख रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। वैशाखमा मात्रै 113 परियोजना मार्फत 3 अर्ब 52 करोड 30 लाख रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ।
3: अफ्रिकामा इबोला संक्रमणका कारण धेरै मानिसको मृत्यु भएको देखेर हडबडको अवस्थामा रहेको उपचारमा संलग्न वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन्। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा 300 जनामा संक्रमण देखिएको छ। संक्रमणपछि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरिएको छ। युगान्डाको सीमा क्षेत्रमा पनि संक्रमण देखिएको छ। फ्रान्सिस अङ्गुजु राजधानी कम्पालामा पस्दै आउनु भएको छ।
2: When I heard them saying they had got one suspect of Ebola, well, it frightened me. It's not a simple disease. It's a deadly disease, well. Me, as a Ugandan, I'm really frightened. I'm worried. I'm scared.
3: नेपाल सुपर लिग एनएसएल फुटबलको चौथो संस्करण भदौ 20 गतेदेखि सुरु हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले लिगबारे जानकारी दिएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: स्थानीय समुदायमा
1: रिलायन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: चितवनको इच्छा कामना गाउँपालिका एक कुलबाङमा जङ्गली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङको मृत्यु भएको हो। वैशाख 29 गते एउटै परिवारका 5 जनाले च्याउ खाँदा उनीहरू बिरामी परेका थिए। उनीहरूलाई भरतपुर अस्पताल भर्ना गरिएकोमा 13 वर्षीय मनिता चेपाङको अवस्था गम्भीर छ। च्याउ विज्ञान डाक्टर मित्र पाठकका अनुसार नेपालमा पत्ता लागेका झन्डै 1300 प्रजातिका च्याउमध्ये 100 प्रजाति विषालु छन्। विज्ञहरूले नचिनेको जङ्गली च्याउ नखान र विषाक्त हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्। नेपाल चीन उत्तरी कोराला नाकामा 10 गजा क्षेत्रमा माइक्रोवेभ पिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ। लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र टेलिकम जमसुम कार्यालयको टोलीले थप सञ्चार उपकरण जडान गरिएको जनाएको छ। कोरला नाकामा 3 वर्षअघि टेलिकम जमसुमले सञ्चारको पहुँच स्थापित गर्न माइक्रोवेभ रेडियो लिङ्कको बिटिएस टावर जडान गरेको थियो। कोरला नाकामा त्रिपाल टाँगेर व्यापारी गरी बस्ने व्यवसायी र अवलोकनका लागि जाने पर्यटकको सहजताका लागि सञ्चारको पहुँच स्थापित गरिएको थियो। टेलिकम कार्यालयका प्रमुख होमबहादुर पुजेलका अनुसार कोरला नाकामा सौर्य ऊर्जाको बिटिएस टावर क्षमता वृद्धि गर्न ब्याट्री र सोलर प्यानलको क्षमता दोब्बर पारिएको छ। लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी नर्बु गुरुङले बिटिएस टावरको क्षमता बढाइएपछि 24 घण्टा मोबाइल नेटवर्क र इन्टरनेटको सुविधा राम्रो भएको बताउनु भयो। युवा तथा साना व्यवसाय स्वरोजगार कोषबाट लगानी गरिएको मध्ये करिब 67 करोड 19 लाख रुपियाँभन्दा बढी कर्जा असुल हुन बाँकी देखिएको छ।
4: महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदन अनुसार तोकिएको समयमै सामा ब्याज हरजना नतिरेका कारण 67 करोड़ बढ़ी रकम असुल गर्नुपर्ने अवस्था बनेको हो। कोष र ऋणी बीच भएको सम्झौता अनुसार 5 वर्ष लगानी अवधिमा 42 महिनाभित्र किस्ता तिर्नुपर्ने व्यवस्था भए पनि धेरै ऋणीले समयमै भुक्तानी नगरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार 432 सहकारी संस्था मार्फत करिब 2 अर्ब 33 करोड़ रूपियाँ भन्दा बढ़ी कर्जा बक्यौता देखिएको छ। समयमै असुली नहुँदा कोषको व्यवस्थापनमा दबाव बढेको जनाइएको छ।
3: सरकारले आउँदो 10 वर्षभित्र खाना पकाउने एलपी ग्यासको अनुदान हटाएर विद्युतीय चुलोमा अनुदान दिने रणनीति सार्वजनिक गरेको छ।
4: ऊर्जा मन्त्रालयले ल्याएको ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 अनुसार आर्थिक वर्ष 2092-93 एलपी ग्यासको अनुदान पूर्ण रूपमा हटाइनेछ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको 9 महिनामै 41 अर्ब 65 करोड़ रूपियाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। वार्षिक रूपमा यो रकम 62 अर्ब रूपियाँसम्म पुग्ने गरेको छ। सरकारले ग्यास आयातमा बाहिरिने विदेशी मुद्रा जोगाउन र स्वदेशमै विद्युत खपत बढ़ाउन यो योजना अघि सारेको जनाएको छ। रणनीति अनुसार विद्युत चुलो प्रयोग बढाउन अनुदान दिइनेछ भने मुलुकभर चार्जिङ स्टेशन विस्तार, विद्युतीय बस सञ्चालन र कृषि क्षेत्रमा विद्युतीय सिंचाई पम्प प्रयोगलाई पनि प्राथमिकता दिइनेछ। हाल नेपालको विद्युत उत्पादन क्षमता 4296 मेगावाट पुगेको ऊर्जा मन्त्रालयले जनाएको छ।
3: नेपाली सेनाले रेन्जर नामक ऱ्याप गीत सार्वजनिक गरेको छ। सेनाको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीत अमलदार प्रताप मगरले गाउनु भएको छ। सेनामा रेन्जर भन्नाले तालिम प्राप्त विशेष लडाकु हो। गीतमा सेनाको तालिम, युद्ध कौशल र ड्रोन दृश्य समावेश गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुलुकभित्र चिनी 8 महिनाका लागि मुस्तात रहेको जनाएको छ। भारतले चिनी निकासीमा रोक लगाएका बेला मन्त्रालयको बनाइआएको छ। मन्त्रालयले नेपाल चिनी उत्पादक संघका पदाधिकारी र सरकारवाला मन्त्रालय तथा निकायका प्रतिनिधिसँग भएको छलफलमा आपूर्तिमा कुनै समस्या नहुने निचोट निकालिएको जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल ट्रेडिङ कर्पोरेसन लिमिटेड लगायतका निकायसँग हाल 8 महिनाको माग धान्ने चिनीको मौजदात रहेकाले अभाव नहुने मन्त्रालयको भनाइ छ। मन्त्रालयले आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरकार राख्ने चिनी अनावश्यक सञ्चिति नगर्न अनुरोध पनि गरेको छ। प्रथम छायानाथ अल्ट्रा रेसमा पुरुषतर्फ धीरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम हुनुभएको छ। मुगु कारवारोङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोर्ट्स फाउन्डेसनको सहकारीमा आयोजित रेस किमरीबाट सुरु भएकोमा 33 किलोमिटर दूरी पुरा गरी पुलुमा समापन गरिएको छ। प्रतियोगितामा 12 महिला र 46 पुरुष गरी 58 जना धावक सहभागी भएका थिए। आयोजकका अनुसार प्रतियोगितामा सहभागीमध्ये 23 जना अन्तर्राष्ट्रिय मापदण्डका खेलाडी हुन्। 2 जना एलिट, 5 जना इन्टरमिडिएट खेलाडी पनि सहभागी भए। खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोर्खा रेडियो हो। सैन्य समुदायमा
1: बिलाइन भरी
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: सशस्त्र प्रहरीका महिला आरोहीले पहिलोपटक सगरमाथा चढेका छन्। आरोही निम डिकी शेर्पा र अनिता कार्कीले सगरमाथा आरोहण गर्नुभएको हो। सहायक निरीक्षक शेर्पा र खेलाडी एवं सहायक हवलदार कार्कीले मे 17 सफलतापूर्वक सगरमाथाको चुचुरमा पुग्न सफल हुनुभएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले दुवै आरोहीलाई बधाई दिनुभएको छ। आरोही कार्की आरोहणका साथै एथलेटिक्स र शारीरिक सुगठन फिटनेस विधामा आबद्ध हुनुहुन्छ। सशस्त्र प्रहरी बल नेपालको इतिहासमा संगठनको प्रतिनिधित्व गर्दै सगरमाथाको सफल आरोहण गर्ने पहिलो कर्मचारी सशस्त्र प्रहरी निरीक्षक इन्सपेक्टर सुरज पौडेल हुनुहुन्छ। कान्स फिल्म फेस्टिभलको 79 श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्स जानुभएको छ। कान्सका मेयर डेभिड लिस्नार्डको निमित्तमा उहाँ फेस्टिभलमा भाग लिन जानुभएको हो। कान्स र काठमाडौँ दुवै युनेस्को क्रिएटिभ सिटीको चलचित्र विधाका सदस्य नगर हुन्। प्रमुख डङ्गोल फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ। त्यसक्रममा मेयर लिस्नार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता हुनेछ। यस वर्ष फेस्टिभलका लागि नेपालबाट अविनाश विक्रम शाहको एलिफेन्ट इन द फग चलचित्र प्रदर्शन हुँदैछ। राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोबाट विक्रम सम्म 2080 कार्तिक 14 गते काठमाडौँ महानगरपालिका चलचित्र सहर सञ्जालको सदस्य नगरका रूपमा चयन भएको हो। रचनात्मक सहरको विश्व सहर सञ्जालमा 100 धेरै देशका 400 सहर आबद्ध छन्। महाकाली नदीमाथि कञ्चनपुरमा निर्माणाधीन 4 लेन पक्की पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ। पुल निर्माणको अधिकांश काम सम्पन्न भइसकेको अवस्थामा सडक सुधार तथा विकास आयोजना निर्देशनालयले सूचना जारी गर्दै ठेक्का समाप्त गरिएको जनाएको हो। निर्माण कम्पनी कुमार सिएफइसी जेभीले पुलसँग निर्माण गरिने गाइड बन्डको नयाँ डिजाइन तथा भेरिएसन अर्डर भियो स्वीकृतिमा लामो समयदेखि ढिलाइ भएको बताउँदै आएको थियो। निर्माण कम्पनीले कुनै पूर्व सूचना बिना ठेक्का अन्त्य गरिएको दावी गरेको छ। कम्पनीका अनुसार करिब 3 अर्ब 77 करोड रुपियाँ लागत अनुमान गरिएको पुलको 94% काम 3 वर्ष अघि नै पूरा भइसकेको थियो। सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख राजेश कुमार यादवले भने निर्माण कम्पनीले 4 वर्षदेखि काम अघि नबढाएका कारण ठेक्का अन्त्य गरिएको बताउनु भयो। निर्माण कम्पनीले ब्याङ्क ग्यारेन्टी सम्बन्धी प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पुनः उच्च अदालत पाटनमा रिट दायर गरेको जनाएको छ। चालु आर्थिक वर्षको 10 महिनामा 45 अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
4: उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45 अर्ब 32 करोड 16 लाख रुपियाँ लगानी प्रतिबद्धता आएको हो। सबैभन्दा धेरै कृषिमूलक 16 परियोजनामा 22 अर्ब रुपियाँ भन्दा बढी, पर्यटन क्षेत्रका 189 करिब 12 अर्ब 54 करोड रुपियाँ र सेवामूलक 55 क्षेत्रमा 4 अर्ब भन्दा बढी लगानी प्रतिबद्धता आएको छ। त्यस्तै उत्पादनमूलक 42 परियोजना मार्फत 2 अर्ब 70 करोड, पूर्वाधारमा 1 अर्ब 65 करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा कम खनिज क्षेत्रमा 2 परियोजनामा 11 करोड 50 लाख रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। वैशाखमा मात्रै 113 परियोजना मार्फत 3 अर्ब 52 करोड 30 लाख रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ।
3: बुटवलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीले सरकार विरूद्ध प्रदर्शन गरेका छन्। सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्था बिना बस्तीमा डोजर चलाइएको भन्दै नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीको आयोजनामा प्रदर्शन भएको हो। बुटवलमा भएको प्रदर्शनमा 22 बढी जिल्लाबाट सहभागी भएका थिए। आयोजकले 30,000 बढी भूमिहीन तथा अव्यवस्थित बसोबासी सहभागी भएको दावी गरेको छ। संघर्ष समितिका सल्लाहकार वीरेन्द्र विकका अनुसार डोजर अभियानका कारण मुलुकभरका 12 लाख बढी परिवारका झण्डै 50 लाख नागरिक प्रभावित भएका छन्। आन्दोलनमा कंग्रेस, एमाले, नेकपा, श्रम संस्कृति, राप्रपा, माओवादी सहित रूपन्देहीका 12 राजनैतिक दलले समर्थन जनाएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका लागि नयाँ चेतावनी जारी गर्नुभएको छ। आफ्नो सञ्जालमा लेखेर ट्रम्पले समयको गति पक्र्न वा सबै गुमाउन तयार हुन भन्नुभएको हो। बीबीसीका जो गन्टरले ट्रम्पको भनाई व्याख्या गर्नुभएको छ।
2: Donald Trump is home from China and turning his attention back to his biggest problem, his unfinished and unpopular war with Iran. Mr. Trump warned today that he was ready to return to strikes, his language echoing that threat from last month to destroy Iran's entire civilization. The two sides are clearly still far apart on the big issue of Iran's nuclear program. Mr. Trump said he had thrown Iran's latest negotiating offer in the bin,

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कंग्रेस सभापति गगन कुमार थापाले संविधान संशोधनको विषयलाई राजनैतिक स्टन्ट वा लोकप्रियता कमाउने माध्यम नबनाउन सरकारलाई चेतावनी दिनुभएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा सभापति थापा
4: संविधान संशोधन गर्ने हो, 10 वर्षमा पुनरावलोकन गर्नुपर्छ भनेको छ, त्यसलाई पनि गरेर लिएर जाने हो। तर यसलाई बडो सम्हालेर, यसलाई कुनै लहरमा सनकमा हल्ला गरेर होइन, बडो सम्हालेर लिएर जानुपर्नेछ। यसलाई यो पोलिटिकल स्टन्ट गरेर पनि यसमा हुँदै अहिले मलाई लागिरहेको छ, गर्न के खोजिएको छ भने यस्तो गर्न खोजेको जुन कुराले सबभन्दा बढी थपडी पाउँछ है। अनि मैले यस्तो गर्न खोजेको थिएँ, फलानले मलाई गर्न दिएन भन्ने सोच राखेर संविधान संशोधनको बहस गरिएको हो कि भनेको जस्तो लागिरहेको छ। यस्तो कुराहरू यसो सुन्दा पो रमाइलो हुन्छ।
3: काङ्ग्रेसका अर्का नेता अर्जुन नरसिंह केसीले संविधान संशोधनका लागि पूर्व प्रधान न्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा राष्ट्रिय आयोग गठन गर्न भन्नुभयो।
5: एउटा कुनै पूर्व प्रधान न्यायाधीशको अथवा त्यतिकै राष्ट्रले चिनेको संविधानविद विज्ञको संयोजकतामा एउटा राष्ट्रिय संविधान सुधार सुझाव आयोग गठन होस्। त्यो सुझाव सुधार आयोगले राष्ट्रिय संवाद भन्छ नि, नेसनल डायलग टु अल साइड्स, पोलिटिकल पार्टी मात्रै होइन बियन्ड पोलिटिकल पार्टिज पनि तिनीहरूसँग संवाद गरेर।
3: महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई जानी जानी उपेक्षा गरेको आरोप लगाउनु भयो।
6: अहिले भइरहेका कुराहरू प्रधानमन्त्रीले नजानेर होइन, उहाँको अपरिपक्वताले होइन, नियतवश भइरहेका छन्। उहाँले जानी जानी संसदको उपेक्षा गर्नुभएको छ, त्यसैले संसदीय व्यवस्थाभित्र यो ढङ्गबाट संसदको उपेक्षा गर्न मिल्छ? प्रधानमन्त्रीलाई संविधानले उत्तरदायी बनाएको छैन, त्यो उत्तरदायित्व निर्वाह नगर्न मिल्छ? त्यसमा कैयौँ प्रश्नहरू उठ्ने स्थिति बनाउन मिल्छ? त्यसैले यो नजानेर होइन, जानी जानी भइरहेको छ।
3: युवा तथा साना व्यवसाय स्वरोजगार कोषबाट लगानी गरिएको मध्ये करिब 67 करोड 19 लाख रुपियाँभन्दा बढी कर्जा असुल हुन बाँकी देखिएको छ।
7: महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदन अनुसार तोकेको समयमै सामा ब्याज हर्जना नतिरेका कारण 67 करोड बढी रकम असुल गर्नुपर्ने अवस्था बनेको हो। कोष र ऋणी बीच भएको सम्झौता अनुसार 5 वर्ष लगानी अवधिमा 42 महिनाभित्र किस्ता तिर्नुपर्ने व्यवस्था भए पनि धेरै ऋणीले समयमै भुक्तानी नगरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार 432 सहकारी संस्था मार्फत करिब 2 अर्ब 33 करोड रुपियाँ भन्दा बढी कर्जा बक्यौता देखिएको छ। समयमै असुली नहुँदा कोषको वित्तीय व्यवस्थापनमा दबाव बढ़ेको जनाइएको छ।
3: काठमाडौँ 7 सिफलको बाल व्यवसाय केन्द्र माध्यमिक विद्यालयमा लिफ्ट जडान गरिएको छ। विद्यालयमा श्रवण दृष्टिविहीन, सुस्त श्रवण, पूर्ण र अति अशक्त अपाङ्गता भएका बालबालिका पढ्छन्। काठमाडौँ महानगरपालिकाले नेपालका सामुदायिक विद्यालयहरूमा लिफ्ट जडान गरिएको पहिलो पटक भएको दावी गरेको छ। विद्यालयमा श्रवण दृष्टिविहीन भएका 18 जना बालबालिका छन्। तर यस विद्यालयले सबै प्रकारका अपाङ्गता भएका बालबालिकालाई भर्ना लिने, अध्ययनसँगै थेरापी गराउने गरेको छ। विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढुङ्गानाका अनुसार विक्रम सम्बत 2028 सालमा बाल संगठनमा आश्रय लिइबसेका असहाय, अनाथ, कैदी बन्दीका छोराछोरी र अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय स्थापना भएको हो। शैक्षिक सत्र 2082मा 3 जना विद्यार्थीले 3.6 देखि 3.9 जिपिए सहित 100% एसई उत्तीर्ण गरेका छन्। भोजपुरको रामप्रसाद राई गाउँपालिका 8 खोक्सिकमा दलित बस्तीमा वडाले निशुल्क विद्युत जडान गरेको छ। वडाले हालसम्म 8 दलित विपन्न परिवारको घरमा निशुल्क विद्युत जडान गरेको हो। बिजुली बाल्न पाएपछि स्थानीय सुदर्शन कहतराज
8: लेखपढ गर्नको लागि पनि धेरै समस्या थियो, अनि भात साथ खानको लागि दुधिने लिएर सबै कुरामा समस्या समस्या थियो। अहिले विद्युत आएर चाहिँ लेखपढको क्षेत्रदेखि लिएर सबै कुरामा सहज भएको छ हामीलाई।
3: वडा अध्यक्ष बाजकुमार राईले विद्युत सेवा पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज भएको बताउनु भयो। हाल वडाका करिब 98% नागरिक विद्युतको पहुँचमा जोडिएका वडा कार्यालयले जनाएको छ। म्याग्दीको मङ्गला गाउँपालिका 2 कोत्रबाङका एक दम्पतिले बिहेभियर्समा हुने खर्च कटाएर आफ्नो टोलमा सडक बत्ती जडान गरेका छन्। हालै विवाह बन्धनमा बाँधिएका कोत्रबाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले व्यक्तिगत लगानीमा सडक बत्ती जडान गर्नुभएको हो। सडक बत्ती जडान भएपछि सुरक्षा बढेको कोत्रबाङ टोल सुधार संस्थाका अध्यक्ष पूर्ण बहादुर विश्वकर्माले जानकारी दिनुभयो। प्रकाश र राधिकाले 14 वटा 30 वाट र 3 वटा 50 वाट क्षमताको सडक बत्ती, तार लगायत सबै सामग्री व्यक्तिगत खर्चमा उपलब्ध गराउनु भएको छ। मंगला गाउँपालिकाले बिजुलीको पोल बाहेकका ठाउँमा सडकपत्ती राख्न तीनवटा पोल उपलब्ध गराएको छ। रात परेपछि बल्ने र उज्यालोमा निम्ने सुसारित सडकपत्ती जडान गरिएको हो। यसअघि रातको समयमा चितुवा बस्तीमा बस्ने गरेको थियो। कोतावारमा 22 परिवारको बसोबास छ। खबर यति नै। नमस्कार।

0: सन्य समुदायमा
1: दिलाइभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बागलुङको बडीगाड गाउँपालिका पाँच खारा बजारमा जंगली ब्याकुर खाँदा एकजनाको मृत्यु भएको छ भने आठजना बिरामी भएका छन्। ब्याकुर फल सेवन गरिसकेपछि चक्कर लाग्ने, हातखुट्टा लुलो हुने, बान्ता हुने गरेपछि 72 वर्षीय फिरक कुमारी किमिरेको मृत्यु भएको छ। अधिकांश किमिरे परिवारकै समेत आठजना बिरामी छन्। बिरामीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो। चालू आर्थिक वर्षको 10 महिनामा 45 अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
4: उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45 अर्ब 32 करोड 16 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको हो। सबैभन्दा धेरै कृषिमूलक 16 परियोजनामा 22 अर्ब रूपियाँ भन्दा बढ़ी, पर्यटन क्षेत्रका 189 करिब 12 अर्ब 54 करोड़ रूपियाँ र सेवामूलक 55 क्षेत्रमा 4 अर्ब भन्दा बढ़ी लगानी प्रतिबद्धता आएको छ। त्यस्तै उत्पादनमूलक 42 परियोजना मार्फत 2 अर्ब 70 करोड़, पूर्वाधारमा 1 अर्ब 65 करोड़ रूपियाँ लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा कम खनिज क्षेत्रमा 2 परियोजनामा 11 करोड़ 50 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। वैशाखमा मात्रै 113 परियोजना मार्फत 3 अर्ब 52 करोड़ 30 लाख रूपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ।
3: म्याग्दीको बेनी 5 गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउ खेती शुरू भएको छ। प्रवीण कृषि तथा पशुपक्षी फार्म मार्फत 30 रोपनी खेत र बाखोबारीमा स्याउ खेती शुरू गरिएको हो। हालसम्म 2 करोड़ खर्च भएको स्याउ फार्म थप 50 रोपनीमा विस्तार गर्ने र कृषि पर्यटनको अवधारणा अनुसार होमस्टे सञ्चालन गर्ने सञ्चालक यादव पौडेलले जानकारी दिनुभयो।
5: अब तपाईँको 19 प्रजातिको स्याउ लाछु, 19 प्रजातिमा मेन भनेको रेड डेलिसियस गाला अनि तपाईँको गोल्डन, त्यसमा अब चक्लेट स्याउ, अरू जोना प्रिन्स, तपाईँको यस्तै यस्तै गरेर 19 प्रजातिको स्याउ छ। यसमा स्याउ पनि मैले त्यतिकै हावातालमा लाएन, किन भन्नुहुन्छ भने तपाईँको इन्जिनियरले आएर माटो परीक्षण गरेर मसँग ल्याबको सामानहरू म आफै छ, म नि आफै चेक गर्न सक्छु कि।
3: स्याउ लगाएको खेतमा यसअघि धान, गहुँ, मकै र बारीमा कोदो खेती हुने गरेको थियो। नेपाल चीन उत्तरी कोरोला नाका 10 गजा क्षेत्रमा माइक्रोवेभ बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ। लोमान्ताङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र टेलिकम जमसम कार्यालयको टोलीले थप संचार उपकरण जडान गरिएको जनाएको छ। कोरोला नाकामा 3 वर्षअघि नेपाल टेलिकम जमसमले संचारको पहुँच स्थापित गर्न माइक्रोवेभ रेडियो लिङ्कको बिटिएस टावर जडान गरेको थियो। कोरोला नाकामा त्रिपाल टाँगेर व्यापारी गस्ने व्यापारी र अवलोकनका लागि जाने पर्यटकको स्वास्थ्यका लागि संचारको पहुँच स्थापित गरिएको थियो। टेलिकम कार्यालयका प्रमुख होमबहादुर भुजेलका अनुसार कोरोला नाकामा सौर्य ऊर्जाको बिटिएस टावर क्षमता वृद्धि गर्न ब्याट्री र सोलर प्यानलको क्षमता दोब्बर पारिएको छ। अफ्रिकामा इबोला संक्रमणका कारण धेरै मानिसको मृत्यु भएको देखेर हडबडको अवस्थामा रहेको उपचारमा संलग्न वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन्। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा 300 जनामा संक्रमण देखिएको छ। संक्रमणपछि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरिएको छ। युगान्डाको सीमा क्षेत्रमा पनि संक्रमण छ। फ्रान्सिस अङ्कुजु राजधानी कम्पालामा बस्दै आउनु भएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसका 14 क्षेत्रमा गरिएको ड्रोन आक्रमणको औचित्य पुष्टि गर्न तयार रहेको बताउनु भएको छ। रुसलाई युद्ध अन्त्य गर्न दबावका लागि आक्रमण गरिएको जेलेन्स्कीको भनाइ छ। बीबीसीका स्टिभ रोजनबर्ग मस्कोबाट रिपोर्टिङ गर्दै हुनुहुन्छ।
6: It was one of the largest Ukrainian drone attacks on Russia since Russia's full-scale invasion of Ukraine, and the Moscow area was one of the chief targets. Energy infrastructure was hit too. Among installations targeted, a Moscow oil refinery. The Russian military says it has shot down hundreds of Ukrainian drones over Russia in the last 24 hours. This follows one of Russia's heaviest drone and missile attacks on the Ukrainian capital.
3: प्रथम छायानात अल्ट्रा रेसमा पुरुषतर्फ धीरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम हुनुभएको छ। मुगु कार्मरङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोर्ट्स फाउन्डेसनको सहकार्यमा आयोजित रेस किमरीबाट सुरु भएकोमा 33 किलोमिटर दूरी पुरा गरी पुलुमा समापन गरिएको छ। प्रतियोगितामा 12 महिला र 46 पुरुष गरी कुल 58 जना धावक सहभागी भए। खबर यति नै, नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेपाल धितोपत्र बोर्डले 24 कम्पनीलाई साधारण सेयर आइपिओ बिक्रीका लागि अनुमति प्रदान गरेको छ. बोर्डले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको हो. बोर्डका अनुसार कुल 9,11,87,946 कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ. ती सेयरको मूल्य 9,11,87,00,000 पर्दछ. अनुमति प्राप्त गरेका कुल कम्पनीमध्ये 15 जलविद्युत आयोजनाका मात्रै छन्. बोर्डमा 98 कम्पनीले साधारण सेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएका छन्. महाकाली नदीमाथि कञ्चनपुरमा निर्माणाधीन 4 लेन पक्की पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ. पुल निर्माणको अधिकांश काम सम्पन्न भइसकेको अवस्थामा सडक सुधार तथा विकास आयोजना निर्देशनालयले सूचना जारी गर्दै ठेक्का समाप्त गरिएको जनाएको हो. निर्माण कम्पनी कुमार सीएफईसीजेभीले पुलसँगै निर्माण गरिने गाइड बनको नयाँ डिजाइन तथा भेरिएसन अर्डर भियो स्वीकृतिमा लामो समयदेखि ढिलाइ भएको बताउँदै आएको थियो. निर्माण कम्पनीले कुनै पूर्व सूचना बिना ठेक्का अन्त्य गरिएको दावी गरेको छ. कम्पनीका अनुसार करिब 3,87,00,000,000 रुपियाँ लागत अनुमान गरिएको पुलको 94% काम 3 वर्ष अघि नै पूरा भइसकेको थियो. सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख राजेश कुमार यादवले निर्माण कम्पनीले 4 वर्षदेखि काम अघि नबढाएका कारण ठेक्का अन्त्य गरिएको बताउनुभयो. निर्माण कम्पनीले ब्याङ्क ग्यारेन्टी सम्बन्धी प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पुनः उच्च अदालत पाटनमा रिट दायर गरेको जनाएको छ. कान्स फिल्म फेस्टिभलको 79 श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्स जानुभएको छ. कान्सका मेयर डेभिड लिस्नारको निम्तमा उहाँ फेस्टिभलमा भाग लिन जानुभएको हो. कान्स र काठमाडौँ दुवै युनेस्को क्रिएटिभ सिटीको चलचित्र पिताका सदस्य नगर हुन्. प्रमुख डङ्गोल फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ. त्यसक्रममा मेयर लिस्नार र फेस्टिभल निर्देशकसँग भेटवार्ता हुनेछ. यस वर्ष फेस्टिभलका लागि नेपालबाट अविनाश विक्रम शाहको एलिफेन्ट इन द फग चलचित्र प्रदर्शन हुँदैछ. राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक र सांस्कृतिक सङ्गठन युनेस्कोबाट विक्रमसम्म 2080 कार्तिक 14 गते काठमाडौँ महानगरपालिका चलचित्र सहर सञ्जालको सदस्य नगरका रूपमा चयन भएको हो. रचनात्मक सहरको विश्व सहर सञ्जालमा 100 धेरै देशका 400 सहर आबद्ध छन्. काठमाडौँ 7 सिफलको बाल व्यवसायिक केन्द्र माध्यमिक विद्यालयमा लिफ्ट जडान गरिएको छ. विद्यालयमा श्रवण दृष्टिविहीन सुस्त श्रवण पूर्ण र अति अशक्त अपाङ्गता भएका बालबालिका पढ्छन्. काठमाडौँ महानगरपालिकाले नेपालका सामुदायिक विद्यालयमा लिफ्ट जडान गरिएको पहिलो पटक भएको दावी गरेको छ. विद्यालयमा श्रवण दृष्टिविहीन भएका 18 बालबालिका छन्. तर यस विद्यालयले सबै प्रकारका अपाङ्गता भएका बालबालिकालाई भर्ना लिने अध्ययनसँगै थेरापी गराउने गरेको छ. विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढुङ्गानाका अनुसार विक्रमसम्म 2028 बाल सङ्गठनमा आश्रय लिइबसेका असहाय अनाथ कैदीबन्दीका छोराछोरी र अपाङ्गता भएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय स्थापना गरिएको हो. युवा तथा साना व्यवसाय रोजगार कोषबाट लगानी गरिएको मध्ये करिब 70,19,00,000 रुपियाँभन्दा बढी कर्जा असुल हुन बाँकी देखिएको छ.
4: महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन अनुसार तोकिएको समयमै सामा ब्याज हरजना नतिरेका कारण 67 करोड़ बढ़ी रकम असुल गर्नुपर्ने अवस्था बनेको हो. कोष र ऋणी बीच भएको सम्झौता अनुसार 5 वर्ष लगानी अवधिमा 42 महिनाभित्र किस्ता तिर्नुपर्ने व्यवस्था भए पनि धेरै ऋणीले समयमै भुक्तानी नगरेको प्रतिवेदनमा उल्लेख छ. प्रतिवेदनका अनुसार 432 सहकारी संस्था मार्फत करिब 2,33,00,000,000 रूपियाँ भन्दा बढ़ी कर्जा बक्यौता देखिएको छ. समयमै असुली नहुँदा कोषको
3: अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ. नेपाल लेयर्स कुखुरा पालक संघले ठूलो अण्डा 515 प्रति क्रेट र मध्यमको 485 फार्म दर कायम गरेको छ. संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा 25 कायम गरिएको छ. यसअघि ठूलो अण्डा 485 र मध्यम अण्डा 435 कायम गरिएको थियो. नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले 2 दिने विधाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको बताउनुभयो. पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नु लगायत कारणले किसान ब्याङ्कको ऋणमा भरमा पर्दै गएको व्यवसायीले बताएका छन्. विश्व स्वास्थ्य संगठनले कोङ्गोमा इबोला संक्रमणलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरिएको जनाएको छ। रोगका कारण कम्तीमा 80 मानिसको मृत्यु भएको ठानिएको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोको स्वास्थ्य मन्त्री स्याम्बर मलाम्बा:
2: When our teams are tracing cases, we realized that the first person fell ill in late April and died on April 24th. It was the return of this body to the Mungwalu health zone, which is a mining area with a large population.
3: खबर एकदिन नमस्कार, म महेन्द्र।
1: यो BFBS कुल कार्यक्रम रेडियो हो।